0: टीकापुर एफएम,
1: टीकापुर एफएम 101 मेगाहर्ट्ज़,
2: सिबरेके साथ प्रसारण भइरहेको साझा खबरमा साझा खबर cinkhabar.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल भदौ 13 गते शनिबार अगस्त 19 तारीक सन् 2026 नेपाल सम्मत 1146 भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि गाई जात्रा विश्व आणविक परीक्षण विरूद्धको दिवस।
2: प्रमुख खबरका शीर्षकहरू।
3: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई सरकारको आग्रह, तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक।
2: रसुवा बाढ़ीमा हालसम्म 579 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन, बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
3: धुन्चे मालपत्र यात्रुको स्थल मार्गबाट उद्धार शुरू, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालन, रसुवा फेरि सड़क सञ्जालमा जोडियो।
2: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा, G20 इरानमाथि दबाव बढ़ाउने तयारीमा अमेरिका, नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी।
3: र रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश, नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलियाद्वारा युनिसेफ मार्फत सहयोगको अपील।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा, ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ़न सक्ने जोखिमको प्रसंग।
2: नेपाल चीन र सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालमा ढिस्को खसेकाले जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिम कम भए पनि खोला किनारमा नजान बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले CIN बताउनुभयो।
5: हिजो बेलुकी करिब 8 बजे पछाडि हामीलाई जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालय रसुवाको संचार कक्षबाट प्रहरीले एउटा खबर गर्नुभयो कि ताल केही हदसम्म फुटेको हुन सक्ने, बाढ़ी बढ़ेको कारणले त्यस्तो सूचना छ चीनतर्फबाट भन्नुभयो। हामीले पनि त्यो ताल फुटेको पनि हुन सक्छ रातिको समयमा, त्यो पूरा कन्फर्म गर्न त सकिएन, तर पनि हामीले एउटा सूचना जारी गर्यौं कि बाढ़ी बढ़ेको कारणले सतर्कता अपनाऊ भनेर। तर अहिलेसम्मको स्थितिमा ताल फुटेको जस्तो देखिएको चाहिँ छैन, केही खोलिएको हुन सक्छ, बाढ़ी केही बढ़ेर मात्रै आएको जस्तो देखिएको छ। र अब हामी नियमित सम्पर्कमा छौं, तर एउटा कुरा के हो भने त्यो ताल फुटेमा नै पनि अब केही खोलिसकेको जस्तो देखिएका कारणले पनि अब थप ठूलो जोखिम, अस्तिभन्दा ठूलो जोखिम चाहिँ निम्तिने देखिँदैन। तर पनि हाम्रो उद्धार कार्यमा खटिराख्नुभएका जति पनि सुरक्षाकर्मी, समाजका मान्छेहरू बाढ़ी प्रभावित क्षेत्रमै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ त्यसले के प्रभाव पार्न सक्छ, र सर्वसाधारणको लागि चाहिँ हामीले स्पष्ट अनुरोध अपिल के गरिरहेका छौँ भने जो अस्तिको बाढ़ी जुन 10 गतेको बाढ़ीले प्रभाव पारेको क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा स्थायी शिविरहरूमा हुनुहुन्छ उहाँहरू चाहिँ त्यहाँ सुरक्षित नै रहन सक्नुहुन्छ, त्योभन्दा ठूलो बाढ़ी आउने अवस्था होइन। त्यसकारणले फेरि पनि आफ्नो घर अथवा आफ्नो केही सम्पत्ति अस्तिको खोजीमा त्यो विषम परिस्थितिमा पुनः नदीको छेउछाउ नजानु हुनका लागि चाहिँ हाम्रो अनुरोध छ, अपिल छ।
3: रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म विभिन्न जिल्लाबाट 579 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। बाढ़ीमा परेर 1924 जना सम्पर्कविहीन रहेको

0: भएको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकायका कर्मचारी समेत रहेका छन्। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 28, नेपाली सेनाका 45 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन रहेका छन्। यस्तै भन्सार कार्यालयका 15 जना र अध्यागमन कार्यालयका कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। सम्पर्कविहीनको विवरणमा रसुवाबाट 161 जना, नुवाकोटका 1 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 जना र मकवानपुरका 66 जना रहेका छन्। त्यसै गरी सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 रहेको प्राधिकरणले जनाएको छ। विदेशमा बसोबास गर्ने तर नेपाल घुम्न आएका 126 जना नेपाली समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना सम्पर्कविहीन छन् भने भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ भने सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। सरकारले विपत्का घटनापछि बेपत्ता भएका आफ्ना आफन्तको जानकारी लिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह समेत गरेका छ। विपदका कारण विभिन्न स्थानमा नागरिकहरू बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तजनमा आफ्नो मान्छेको अवस्थाबारे जानकारी लिन चासो बढ़िरहेका बेला सरकारले आधिकारिक विवरणका लागि प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरेको हो। विपदका कारण सम्पर्कविहीन भएका व्यक्तिको अवस्था पत्ता लगाउन उद्धार तथा खोजी कार्य समेत जारी रहने भएकाले प्रारम्भिक विवरणमा नाम नदेखिए पनि त्यसलाई अन्तिम अवस्था नमान्न सम्बन्धित परिवारलाई आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: सम्पर्कविहीन भएका नागरिकहरूको, उपचाररत व्यक्तिहरूको, हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ। अझै हेर्नको लागि पनि अनुरोध गरे।
2: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिएका सुरक्षाकर्मीहरू, रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाएको बताउनु भएको छ भने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा, घट्टे खोला र टिमुरे गोसाईकुण्ड 5 को साप्रुवेशी, आमा छोदिङमो 1 को हाकुवेशी तथा उत्तर गया 4 को पैरेवेशी र वड़ा नम्बर 5 को बेत्रावती बजार लगायतका क्षेत्रमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको बताउनुभयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहित खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली पनि खटाइएको छ र हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा लिइसकेको पनि जनाइएको छ। यता बाढ़ीका कारण रसुवागढ़ीदेखि नुवाकोटको त्रिशुली बटारसम्मको करिब 80-81 किलोमिटर सड़क खण्डमा ठूलो क्षति पुगेपछि स्थलमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पासाङ लामु राजमार्ग अवरूद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। सड़क मार्ग अवरूद्ध भएपछि नेपाली सेनाले हवाई उद्धारलाई तीव्र बनाएको छ। हिजो साँझसम्म टिमुरे, स्याप्रवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट 119 जना विदेशी नागरिक सहित करिब 700 जनाको उद्धार गरिएको जनाइएको हो।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थलमार्गबाट उद्धार गर्न शुरू गरिएको छ। 10 गते आएको बाढ़ीले सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएपछि धुन्चेमा ठूलो संख्यामा यात्रु अलपत्र परेका थिए। उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाण्डु उपत्यकासम्म ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। प्रदेश सरकारका अनुसार धुन्चेबाट यात्रुलाई मोटर मार्फत महावीरसम्म ल्याइनेछ। महावीरबाट करिब 1 घण्टा पैदल हिँडेर चौगटी पुग्ने र त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाण्डु ल्याउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका भएका यात्रुलाई उद्धार अघि खानाको व्यवस्था समेत गरिएको छ। उहाँका अनुसार धुन्ची तथा चौगटीमा यात्रुका लागि प्रदेश सरकारले नै निशुल्क खानाको व्यवस्था गरेको छ। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध मध्य पहाड़ी लोकमार्गको मरमत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। मध्य पहाड़ी लोकमार्ग सञ्चालनमा आए रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रका नागरिकले काठमाडौँ आवत जावतका लागि वैकल्पिक सड़क प्रयोग गर्न सक्ने प्रदेश सरकारको भनाई छ। यसैबीच काठमाण्ड उपत्यकाको प्रमुख लाइफ लाइन मानिने पृथ्वी राजमार्ग हिजो साँझदेखि सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी बागे र गलौदी क्षेत्रमा जमेको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। हिजो साँझ बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फ सञ्चालनमा आएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनसँग बताउनुभयो।
3: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छौँ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छौँ, एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दूषित पानीबाट हुन सक्ने रोगबाट जोगिन सर्वसाधारणले के सावधानी अप्नाउनुपर्छ?
4: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
0: बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
6: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा गास्न बास भग्नावशेषमा आफन्तको लास शीर्षकमा विमल खतिवड़ा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ। अगिटार बेत्रावती भैंसे र धुम्सेका प्रभावित क्षेत्रमा राहत पुग्न सकेको छैन। घर बस्तीमा पुरिएका शवको व्यवस्थापन नहुँदा दुर्गन्ध आउन थालेकाले स्वास्थ्य समस्याको जोखिम थपिएको छ। घरहरू भग्नावशेषमा परिणत भएका छन्। ती घर पुननिर्माण गर्न सकिने अवस्थामा छैनन्। तीन जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकको अर्को खबर छ भने भित्रपृष्ठमा जलविद्युत आयोजनामा छैन क्षतिको लेखाजोखा, 934 कर्मचारी अझै सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। 11 जलविद्युत आयोजनामा कासरूङमा फसेकाको उद्धारमा दलदले हिलोले समस्या निम्ताएको सीमा तामाङले लेख्नु भएको खबरमा उल्लेख छ। बैंकका 35 कर्मचारी सम्पर्कविहीन, भौतिक क्षतिको विवरण संकलन गरिँदै शीर्षकको अर्को खबर छ भने राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़ शीर्षकको अर्को खबर छ। भोटेकुसीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुग्ने क्रम जारी रहेको छ। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तेस्रो दिन पनि उद्धारकै पर्खाई, भोटेकोसी बाढ़ीले बगाएका मध्ये शुक्रबार रातिसम्म 579 शव फेला, 1924 सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्क छ भने तीन दिनमा 4,451 उद्धार भएको छ। तर जोखिमपूर्ण क्षेत्रमा फसेकाहरू अझै पनि भोक भोकै उद्धारको पर्खाईमा शीर्षकमा खबर प्रकाशित छ। आफन्तमा बेपत्ता भएका परिवारको छटपटी न आँसु थामिए न आशा मरेको छ शीर्षकको अर्को खबर पनि छ। त्यस्तै तीन दिनपछि आंशिक खुल्यो मुगलिन नारायणघाट नागढुङ्गा सड़क शीर्षकको खबर छ भने भित्रपृष्ठमा 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता शीर्षकको पनि खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकको खबर छ। आफन्त नभेटिँदा तनाव र अत्यास शीर्षकमा पवित्र सुनारले खबर लेख्नु भएको छ। सिन्धुपाल्चोक चौतराकी सुनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर हातामा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्नुहुन्थ्यो। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्ययारो मुखमा पढ्नुहुन्थ्यो। प्रहरीले माइकिङबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्नुहुन्थ्यो। विवरण पनि आफन्तको नाम नपरेपछि अध्ययारो मुख बनाएर बेन्चमा फेरि बस्नुहुन्थ्यो। खेतीदेखि पशुधनसम्म क्षति, नदी किनारका बस्तीमा सधैँ त्रास, 20 मिनट अघि चेतावनी, छिनभरमै विनाश शीर्षकका खबरहरू पनि पहिलो पृष्ठमा प्रकाशित छन्।
0: आजको गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा पूर्व सूचनाले जोगियो धेरैको जीवन शीर्षकमा ईश्वर चन्द्र झाले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेण्ड मात्रै पछाडि परेको भए पुलसँगै हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी 1 नम्बर गुल्म ढुङ्गे बजार विदुर 1 का प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले एउटा नम्बर 1 र 4 का सयौं जनाले ज्यान जोगाउन पाएको खबरमा उल्लेख रहेको छ। यस्तै हिउँ चोइटिएर हिमबाड़ी शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। लाङटाङ लिरूङ हिमालको उत्तरपट्टिको चुचुरो भन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाड़ी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेन्दे खोलाबाट भोटे कोशी हुँदै विनाशकारी हिमबाड़ी नेपाल प्रवेश गरेको ठहर गर्नु भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी प्रधानमन्त्री तथा मन्त्रीको 1 महिनाको तलब उद्धार कोष शीर्षकमा खबर छ भनेदेखि प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ शीर्षकमा खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घड़ीमा रहेको उल्लेख गर्दै बाढ़ी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी शव दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव शीर्षकमा अर्को खबर छ। ड्राई आइस अर्थात सुक्खा बरफको अभावमा चितवनमा संकलन गरिएका शवलाई सुरक्षित राख्न समस्या भएको छ। बढ़दो गर्मी तथा घाम पानीका कारण शव छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको खबरमा उल्लेख रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनु भएको छ। बाढ़ीबाट पत्रकार तथा संचार माध्यम प्रभावित शीर्षक अर्को खबर रहेको छ भने नारायणी नदी किनारमा जान रोक शीर्षकमा अर्को खबर समेत रहेको छ। रसुवामाथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्र बसेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। बुधबार ताल फुटेर महाविपत्ति आएर जनधनको क्षति भएपछि फेरि पनि ताल फुट्ने सूचना आए लगत्तै नदी छेउ किनारमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो। बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर समेत छापिएको छ। दोलखाका 54 जना सम्पर्कविहीन त्यस्तै दोलखा शहरमा दर्जनौ मठ मन्दिर शीर्षकमा अर्को खबर समेत रहेको छ। अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा नेपालमा विपदमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ शीर्षकमा राधा खनालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। भोटेकोशी र रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपन्थीमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना स्वास्थ्य टोली र टनेल रेस्क्यू टीम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेको खबरमा उल्लेख रहेको छ। फोटो बोकेर काठमाण्डुका अस्पताल भौतारिँदै आफन्तहरू शीर्षकमा अर्को खबर छ। पालुङ टारका मात्रै 30 जना बेपत्ता रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सब गृहको क्षमता भन्दा धेरै छ पहिचान गर्न कठिन शीर्षकमा भित्री पृष्ठमा खबर छ। यो खबर सागर घलेले काठमाण्डुबाट लेख्नु भएको हो। भदौ 10 गते रसुवामा आएको बाढ़ीले रसुवा सहित नुवाकोट धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढ़ीमा परेर सयौंको ज्यान गएको छ भने हजारौं घाइते तथा सम्पर्कविहीन छन्। बाढ़ीले बगाएका शव विभिन्न क्षेत्रमा छरिएर भेटिन थालेपछि तिनको पहिचान र व्यवस्थापनमा समेत चुनौती थपिएको खबरमा उल्लेख छ। उद्धारमा 15,000 बढ़ी सुरक्षाकर्मी परिचालन शीर्षकमा अर्को खबर रहेको छ भने 13 जलविद्युतका 936 कर्मचारी प्राविधिक सम्पर्कविहीन शीर्षकमा किरण अधिकारीले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न 13 जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको र सोही घटनामा 936 कर्मचारी प्राविधिक सम्पर्कविहीन रहेको खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षयरोग अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र हिजो स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक संक्रामक रोग टीबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखिएको हो। यो केन्द्र बेजिङ स्थित चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्रीले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दबाव दिनुहुने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। G20 अर्थमन्त्री र केन्द्रीय बैंकका गवर्नर आगामी सोमबार र मंगलबार उत्तरी क्यालिफोर्नियाको एसएभीएलमा भेला हुनुहुने बताइएको छ। यस वर्षको पहिलो प्रमुख मन्त्री परिषद बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने G20 नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्ने बताइएको छ। यता नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रूसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकायका निर्देशकले यसै साता रूसको मस्को भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले रूसलाई यस्तो चेतावनी दिनुभएको हो।
0: साझा खबरमा अब खेल खबर। विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पुरानो प्रतियोगिता मध्ये एक सवल ज्ञान कार्निभलको 32 संस्करण पर्सीदेखि शुरू हुने भएको छ। ज्ञान कार्निभल सन् 1994 शुरू भएको हो। कार्निभल अन्तर्गत बोइज गर्ल्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञान उदय बाल बाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याङथुम्बाले जानकारी दिनुभयो। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर कासिप मर्कोटलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। र रसुवाबाट शुरू भएको विनाशकारी बाढ़ीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ। बोर्डले सामाजिक सञ्जाल मार्फत नेपाल र बाढ़ीबाट प्रभावित सबैप्रति आफ्नो विचार र समर्थन रहेको जनाएको छ। क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलियाको नेपाल आपतकालीन राहत अभियानमा सहयोग गर्न अपील पनि गरेको छ। उक्त अभियान मार्फत प्रभावित बालबालिकालाई जीवन रक्षक स्वास्थ्य सेवा, पोषण र सुरक्षित खानेपानी उपलब्ध गराइँदैछ।
2: बाढ़ीपछि सफा देखिने पानीमै पनि संक्रमणको जोखिम, बस्ने उपाय के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब खानेपानीका मुहान दूषित हुन सक्ने सम्भावनाको प्रसंग। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी तथा खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाई छ। यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने, यस विषयमा हामीले वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
4: जुन यो बाढीले गर्दाखेरि हाम्रो 7 जिल्ला प्रभावित भएको छ, विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौँ भने अहिले चाहिँ पोस्ट फ्लड बाढी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू, त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढी छ त्यो चाहिँ एकदमै ठूलो बाढी थियो। त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खानेपानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उद्धारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढीबाट प्रभावित हुनुभएको छ उहाँहरूको धनजन त गयो गयो।
2: जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकिएला?
4: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ, जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा। त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौँ उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विधायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खानेपानीको नै हो। सो खाने पानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने। यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
2: वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ़न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह। तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक, बाढ़ी प्रभावितको उद्धारका लागि 3 तहको समन्वयको अभाव।
2: र सुवाबाड़ीमा हालसम्म 579 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन। बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
0: दुन्चेमा अलपत्र यात्रुको स्थल मार्गबाट उद्धार शुरू, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा, र सुवा फेरी सड़क सञ्जालमा जोड़ियो।
2: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा, G20 इरानमाथि दबाव बढ़ाउने अमेरिकी तयारी, नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी।
0: र रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश, नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलिया क्रिकेटद्वारा युनिसेफ मार्फत सहयोगको अपील।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुन लिएका छौं। यो अलि अगाडिको कार्टुन हो, समय सान्दर्भिक नभए पनि आजको साझा खबरमा प्रसारण गर्दैछौ। खासमा यो कार्टुन कांग्रेसका सभापति शेरबहादुर देउवा विदेशबाट फर्किएपछिको र्याली र त्यो उत्सवलाई व्यङ्ग्य गर्न खोजिएको छ। उहाँ सड़कमा गाड़ीको माथि रूप टपबाट बाहिर टाउको निकालेर हात हल्लाउँदै सड़कबाट पार गर्दै पार्टी कार्यालय पुग्नु भएको प्रसंगलाई यहाँ देखाउन खोजिएको छ। र यतातिर पूर्व राजा जस्ता देखिने एकजना व्यक्ति टुसुक्क बस्नुभएको छ र अगाडि टेलिभिजनमा देउबा जस्ता देखिने व्यक्तिले हात हल्लाउँदै गाड़ीमा गइरहेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, ठिक भन्नुभयो, मैले पनि त्यही ठाउँबाट टाउको निकाल्या थिए, सकिन।
0: हौस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाको वर्तमान समस्याका विषयमा टीकापुर उद्योग वाणिज्य संघद्वारा चिन्ता व्यक्त, हिजो भएको छलफल निष्कर्षविन। टीकापुर नगरपालिकाको वडा नम्बर 5 मा हात्ती आतंक, सिमरेनी साईपुर कर्मीडाँडा नुक्लीपुरका किसान चिन्तामा। कसुवाबाडीमा अहिलेसम्म 579 जनाको शव भेटियो, हजारौं नागरिक अझै सम्पर्कविहीन। र टीकापुरकी लक्ष्मी चौधरी विगत 30 वर्षदेखि मकै बिक्री गरेर घर खर्च चलाउँदै। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकाको वर्तमान समस्याका विषयमा टीकापुर उद्योग वाणिज्य संघले चिन्ता व्यक्त गरेको छ। अहिलेसम्म चालू आर्थिक वर्षको बजेटको अख्तियारी नै नभई कामहरू सञ्चालन नभइरहेको अवस्थामा उद्योग वाणिज्य संघले चिन्ता व्यक्त गरेको हो। उद्योग वाणिज्य संघले वर्तमान समस्या समाधानका विषयमा टीकापुर नगरपालिकाका वडा अध्यक्ष र कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीलाई राखेर छलफल समेत गरेको छ। छलफलमा रामबहादुर नगरजीलाई नै कार्यवाहक मानेर जाने विषयमा आफूहरू एकमत भएका वडा अध्यक्षहरूले बताएका छन्। वडा अध्यक्षका तर्फबाट आफ्नो भनाइ राख्दै वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला,
1: अहिले हाम्रो मुख्य समस्या कसको जित कसको हार भन्ने होइन, नगरपालिकालाई रिसेन्टली निकास दिनु, अहिले अब असोजको महिनामा सामाजिक सुरक्षा भत्ता निकास गर्नुपर्ने हुन्छ। भोलि त्यो पाएन भने त्यो क्वेसन हामीमाथि आउने हो। अन्य हाम्रा सिटीहरू जुन समस्याहरू छ ती समस्याहरूको भोलि हल गर्नु पर्ला, त्यो हामीमाथि क्वेसन आउने हो। त्यसैले हामी धेरै यसलाई इगोको रूपमा नलिउँ। नगरसभा भइसकेका छ, प्रक्रियामा अगाडि बढिसकेका छ र कार्यवाहक नगर प्रमुखको भूमिकामा तपाईँ बसिराख्नु भएको छ। एकदम मेरो रिक्वेस्ट के हो भने तपाईँ कार्यवाहक नगर प्रमुखको भूमिकामा बसिराख्नु भएको छ, काम पनि गरिराख्नु भएको छ, हस्ताक्षर पनि गरिराख्नु भएको छ। यो वातावरणमा नगर प्रमुखले अख्तियार दिने व्यवस्था भएको हुनाले तपाईँ अख्तियारी दिइदिनु, बरु हामी कार्यपालिकाको निर्णय गरौँ, त्यसमा हस्ताक्षर गर्न हामी पनि तयार छौँ, तपाईँ छिटो अख्तियार दिनुहोस् भनेर भनेको छौँ हामीले। तपाईँले ओन गर्ने वातावरण बनाउनलाई हामी सबै रेस्पोन्सिबल हुने गरेर तपाईँलाई नेतृत्व मानेर हामी कार्यपालिकाको डिसिजन गरिदिन्छौँ एउटा। अनि यो भयो भने के हुन्छ भने दुईटै पक्षको विभिन्न अवस्था हुन्छ, हामी मिल्छौँ, हामी मिलेर गयौँ भने नगरपालिकाले विकास पाउने मेरो रिक्वेस्ट चाहिँ होइन। अब यसलाई इगोको रूपमा हामी अगाडि बढ्यौँ भने अब यो बढिरहन्छ, विकास कहीँ पनि हुँदैन। हामी यो कार्यपालिका बस्नु नबस्नुको कुनै आवश्यकता पनि हुँदैन मैले देखेको छ। त्यसले कामै हुन्न भने जिम्मेवारीमा किन बस्ने भन्ने कुरा हो।
0: तर कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले आफूलाई बाइपास गरेर ल्याएको बजेटलाई आफूले अख्तियारी दिन नसक्ने, आफूले अख्तियारी दिनुपर्ने भए नगरसभा फेरि हुनुपर्ने अडान राखेपछि छलफल निष्कर्ष दिइन भएको थियो।
2: 2-4 घण्टाको लागि भए पनि नगरसभा गरौं, बजेट जो वडा अध्यक्षजीले बाँड्नु भएको छ त्यसमा मेरो कुनै आपत्ति छैन। जनताका लागि उहाँले बजेट दिनु भएको छ, त्यो बजेट जिउको जिउ जसरी बनाउनु भएको छ जिउको त्यो त्यसरी म एकदम सहर्ष स्वीकार्न तयार छु। म बजेटमा मलाई 1 रुपियाँ पनि चाहिएन, तर जुन म नभएको नगरसभामा मलाई जबरजस्ती त्यसमा सिग्नेचर गर्नुहोस् भन्ने किसिमको जुन आभास आइरहेको छ त्यसमा मेरो सहमति हुँदैन। 2 घण्टाको लागि भए पनि नगरसभा गरौँ, त्यो नगरसभा मेरो अध्यक्षतामा बनाऊ, त्यसपछि त्यसको लागि आज भन्नुहुन्छ, अहिले भन्नुहुन्छ, भोलि भन्नुहुन्छ, म टीकापुरवासीको लागि टीकापुरका जनताको लागि म तयार छु, तत्पर छु।
0: छलफलमा सहभागी उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले पनि वडा अध्यक्षहरूको भनाई सकारात्मक आएको र जसरी हुन्छ नगरपालिकालाई निकास दिने विषयमा एकमत भएर जान सुझाव दिनुभएको छ।
3: उहाँका के कति सकिन्छ ती पनि गरौँ, उहाँले भनेको कुराहरू त्यस्तोले कार्यान्वयन गरौँ भने अब यति भनिसक्दा पनि मेरो आग्रह हामी सबै टीकापुरवासीको आग्रह चाहिँ के हो भने कार्यवाहक नगर प्रमुखज्यूले चाहिँ त्यो जुन म यसो यो नगरसभाको जुन भाषा यत्रो वडा अध्यक्षज्यू यत्रो कार्यपालिका सबैले यत्रो सबैले बुझिसक्दा उहाँले आफ्नो दायित्व लक्ष्यमा केही पर्दा भोलि भोलि कानुनी जटिलता पर्दा हामी पनि त्यसको दायित्व हुन्छ, हामी कहाँ हस्ताक्षर गर्नुपर्छ हामी गर्छौँ भन्दै गर्दा मलाई लाग्छ उहाँहरू पनि राजनीति छेद भएको मान्छे हो, कानुन बुझ्नु भएको छ उहाँहरूले पनि। मलाई आफ्नो मेरो पर्सनल भ्यू चाहिँ के लाग्छ भने उहाँले चाहिँ अख्तियार दिनुपर्छ नगरपालिकालाई, कार्यवाहक प्रमुखको हैसियतले उहाँले चाहिँ काम कारवाही चाहिँ अगाडि बढाउनुपर्छ, टीकापुरलाई विकास चाहिँ दिनुपर्छ जस्तो मलाई लाग्छ।
0: टीकापुर नगरपालिकाको चालू आर्थिक वर्षको बजेटको अहिलेसम्म अख्तियारी पालिकाबाट नभएकाले नगरपालिकाका कुनै पनि काम हुन सकेका छैनन्। छलफलमा वडा नम्बर 6 का वडा अध्यक्ष बाहेक अन्य सबै 8 वटा वडा अध्यक्षहरू टीकापुर उद्योग वाणिज्य संघका पदाधिकारी पत्रकारहरूको सहभागिता रहेको थियो। टिकापुर नगरपालिकाको वडा नम्बर पाँचमा हात्तीले आतंक मचाइरहेको छ। आज भोलि दैनिक जसो रातिको समयमा वडा नम्बर पाँचका सिमरेनी, साईपुर, कर्मी डाँडा, नुक्लीपुर, पार्क लगायतका क्षेत्रमा हात्तीले सताउने गरेको छ। रातिको समयमा गाउँघरमा घर भत्काउने, किसानहरूका धानबाली केराबारी नष्ट गर्ने गरेको छ। राति हात्ती आएर सताउने गरेका कारण यहाँका नागरिकहरू तरसित भएका र आगो बालेर भाँडाकुँडा ठटाएर बस्ने गरेका कर्मी डाँडाका स्थानीय सिंहराज बुढा मगरले जानकारी दिनुभयो।
4: 7 बजे कि बस्तीतिरै आउँछ, त्यसलाई कसरी अब रोकथाम गर्ने हो? अब वडा र नगरपालिका त पत्रचार गरेका छौँ, हामीले निवेदन दिएका छौँ, त्यसको लागि त समस्या छ। धान खेर घर भर पनि भत्का छ यता चाहिँ, अब यो अन्न बालीहरू सब नोक्सान गरेका छन्। घर तोडेको मेरो घरभन्दा 2-4 घर अगाडि हो, तिनीहरू त सुत्दैसकेका छैन अहिलेसम्म पनि, तिनीहरू मानसिक तनावमा छन्। मेरै घरमा रेगुलर 1 हप्तासम्म मेरै घर सुते डरले गर्दाखेरि, अब राति भयो भने कतैतिर अब यसो कुकुर भुग्यो भने त यहाँ त फेरि यहाँ जमा हुने आगो बाल्ने, 12 बजेसम्म यहाँ लखट्ने त्यस्तो भइरहेको।
0: नुक्लीपुरमा केरा खेती गरिरहनुभएका हर्क विष्टले आफ्नो लगायत यहाँका अरू किसानहरूको पनि केरा तथा धान बालीमा क्षति पुगाएको बताउनुभयो।
5: लगभग 1 हप्तादेखि हात्तीले त्यहाँ आतंक गरिरहेछ गाउँमा छिर्ने, अनि धान बाली र केरा खेतीमा क्षति पुर्याएको छ। र हाम्रो यता हेमराज घरती मगरज्यूको उहाँको छलेको लगभग 60-70 बोटहरूले एकदम नष्ट गरेको छ। उतापट्टि मेरो केरा भित्र चाहिँ घुसुवा बालीको रूपमा मैले मकै लगाएको थिएँ, र त्यो मकैमा पनि उसले नष्ट गरेको छ। र त्यहाँ छेउमै जोडिएका धान खेतीहरूमा चाहिँ ठूलो क्षति पुर्याएको छ हात्तीले चाहिँ। अहिले
0: टिकापुर गौशाला र आसपासका क्षेत्रमा पनि हात्तीले केही क्षति गरेको गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहले जानकारी दिनुभयो।
6: राति आज पेट भत्काएर रानीकुलाको पुल तरेर यता सीतापुरका किसानहरू छन्, फुलराम चौधरी, बालुराम चौधरी भन्ने, तिनको खेतको धानहरू मिचिदिएछ। बिहान पुलिसहरूलाई बोलाएर मुसल्का उठाएर पठाएको थियौँ। आज राति हेरौँ के हुन्छ विशेष, गाउँलेहरू हामीहरू सबै मिलेर राति गुणा गरेर त्यहाँ गस्ती दिने भनेका छौँ।
0: वडा नम्बर पाँचका वडा अध्यक्ष बलवीर थारूले आफ्नो वडाका कर्मी डाँडा, सिमरेनी, साईपुर, नुक्लीपुर, पार्क लगायतका क्षेत्रमा आजभोलि हात्तीले दैनिक जसो किसानको लगाएको बालीहरू नष्ट गर्ने गरेको, त्यसको नियन्त्रणका लागि सम्बन्धित निकायलाई खबर गर्दा चासो नदिएको बताउनुभयो।
7: वार्ड नम्बर पाँचमा विगत महिना दिनदेखि नै हात्ती आतंक भइरहेको अवस्था छ। अब त्यहाँ घर भत्काइदिने, त्यो सँगसँगै धान बाली, केरा बाली लगायत त्यहाँ धेरै नोक्सानी भइरहेको अवस्था छ। त्यही भएर अब त्यहाँ के अरे जङ्गली जनावर, त्यो सँगसँगै बाघ र चितुवाको पनि आतंक भएको अवस्था छ। हाम्रो त्यो साईपुरदेखि तपाईँको यहाँ नुकीपुर कर्मीडाँडा हुँदै पार्क हुँदै त्यहाँ माथि गौशालासम्मको त्यो एरिया एकदमै समस्या भइरहेको अवस्था छ। त्यस कारण हामीले अब त्यसको लागि सम्बन्धित निकायले पनि बारम्बार के अरे ताकेका जान पत्र पनि पठाइरहेको अवस्था हो। त्यसमा अब उतातिर अब त्यसको कुनै किसिमको पहल भइरहेको अवस्था छैन। त्यही भएर अब यो ठाउँलाई अब कसरी अलिक सुरक्षित गर्न सकिन्छ भनेर अब सम्बन्धित निकायले ध्यान दिनुपर्ने जस्तो लाग्छ।
0: खोज खबरमा रसुवाबाडीमा अहिलेसम्म 579 जनाको शव भेटियो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
8: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
9: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
10: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
11: मैलो चाइनिज हो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तँलाई?
10: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिउ।
3: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
2: टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ीमा पनि हालसम्म 579 जनाको शव फेला परेको छ। नेपाल प्रहरले शुक्रबार साँझ 7 बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार विभिन्न 8 जिल्लामा 579 जनाको शव फेला परेका हुन्। प्रहरीका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, चितवनमा 233, गोर्खामा 46, तनहुँमा 30, नवलपरासी पूर्वमा 154 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको छ। बाढ़ीबाट प्रभावित विभिन्न क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। प्रहरीले खोजीमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै स्थानीयवासी र विभिन्न निकायको समन्वयमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको जनाएको छ। बाढ़ीका कारण अवरूद्ध भएका सड़क तथा बाटो खुलाउने काम पनि भइरहेको प्रहरले जनाएको छ। अझै पनि हजारौं नागरिकहरू बेपत्ता भएका छन्। बेपत्ता तथा सम्पर्कविहीनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। जलविद्युत आयोजनामा काम गर्ने 679 जना व्यक्ति सम्पर्कविहीन भएका छन्। यसमा पनि एउटै आयोजनाका 576 जना कामदारको अवस्था अज्ञात रहेको छ। इप्पानका अनुसार बाढ़ीमा प्रभावित आयोजनाहरूमध्ये अपर त्रिशुली 1 मा मात्रै 576 जना कामदारको अवस्था अज्ञात छ। उक्त आयोजनामा करिब 1350 जना कामदार कार्यरत रहेकोमा केहीलाई उद्धार गरिएको पनि ठूलो संख्यामा कामदारहरू अझै सम्पर्क हुन नसकेको इप्पानले जनाएको छ। इप्पानका अनुसार प्रभावित आयोजनाहरूमा कार्यरत मध्ये कतिपयलाई सुरक्षित स्थानमा ल्याएको छ, तर कतिपयको अवस्था भने अझै अज्ञात छ। विशेष गरी सुरुङ तथा आयोजना परिसरभित्र रहेका मानिसको उद्धारलाई तत्काल प्राथमिकता दिनुपर्ने अवस्था रहेको इप्पानले जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूले आफ्नो 1 महिनाको तलब सुविधा रसुवाका बाढ़ी प्रभावित नागरिकको सहयोगका लागि दिने भएका छन्। हिजो बसेको प्रदेश मन्त्री परिषदको बैठकले मुख्यमन्त्री भट्ट सहित प्रदेश सरकारका मन्त्रीहरूको 1 महिनाको तलब रसुवाका बाढ़ी प्रभावित नागरिकलाई सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले रसुवाका बाढ़ी प्रभावितका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट 2 करोड़ रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारले उक्त निर्णय गरेको जनाएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद मन्त्रीहरूको तलबबाट हुने सहयोगसँगै प्रदेश सरकारको 2 करोड़ रूपियाँ सहयोगको लागि बाढ़ी पीड़ित प्रभावित क्षेत्रमा राहत कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। टीकापुरकी लक्ष्मी चौधरी विगत 30 वर्षदेखि मकै बिक्री गरेर घर खर्च चलाउँदै आउनुभएको छ। गाउँघरमा सहजै पाइने मकै पोलेर उहाँले दैनिक 500 देखि 700 सम्म कमाउनु गर्नुहुन्छ। यही कामबाट उहाँले बाल बालिकाको पालन पोषण र घर खर्च चलाइरहनु भएको छ।
4: 30 रुपियाँ 25 रुपियाँ
5: सिजनमा सधैँ बेच्नुहुन्छ होइन? अरू बेला के काम गर्नुहुन्छ?
4: अरू बेला तरकारी सरकारी लगाइन, घर ज्यादा हुने बेच्न नि त खैन।
5: अनि यो फुर्सद भएपछि मकै बिक्री गर्न दिनमा कति कमाई हुन्छ त?
4: 600 कबु 700 यस्तो यहाँ आइजा 600 700।
5: अनि महिलाहरूले पैसा कमाउन कतिको आवश्यक रहेछ?
4: बहुत सोचबाट हेर सब वह का हो बच्चे भी लड़का बाल बच्चा पढ़ाओ लिखाओ। मैं तो आप पहले अपनो बाल बच्चा पढ़ेनो मकई पोलत पोरत आप नाती नतीन से पाले पड़ता अब छोरो लाते तो हाथ गोरा कमजोर बा और बुहारी कमाईना ना तो अब ओकर बाल बच्चा भी छोबातीस पढ़ेना लिखेना एक सौ आठ में पढ़त एक सौ दस में पढ़त वन के पूरा खर्चा यही से जाए डेली पकेम डेली बस ले जिम बस सकू वह खर्चा पानी खत्म
5: घर में कमाई ना माने तू अकेले हो।
4: हाँ नहीं कहूँ चाहिए ना डगर नहीं तो यहाँ पकाए नहीं देखे तो बहुत चिंता हो जाए छे रो यहाँ पकाए पहले से ठीके ठीके हो वहाँ पकाए नहीं सीजन था तो बाजार बाजार में फुगाई जिस समय फसल फसल इतना ठाव नहीं देखा है के मिल गिले से फिर ठीके रहे पहले तो कहीं के मिल जाए तो बढ़िया रहे बसो तो वहाँ पकड़ ली सीजन में बहुत गार हो से ये सोनार उतरे कठाई रही तो ये बुढ़ी मकई पोल पोल बेचतीन टोकरी लेके हमरे जवान हुई गिन इन कथाई बेचे जी तो कोई पैसा नहीं दे तो कथाई दे
5: मकई कहाँ से नंद तो?
4: गाँव गाँव फंस के नंद थी कबू बर्दिया जी थी कबू कहाँ जे थी कबू कहाँ पट्टा लगा के कबू कबू के आप एक रुपया अपन विजयनगर गाँव में छक्का उक्का लेके अपन बनाई थी।
0: खोज खबरमा जन आवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: दाजु हेर्नुहोस् न भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु
7: के गरौ त म यत्रो उपचार गरिसके कति ठाउँमा लगिसके तर निकै हुन्न
6: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा त्यहाँ उपचार भइहाल्छ कि
7: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
8: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा भिडियो एक्सरे सेवा ल्याब अर्थात् प्रयोगशाला सेवा इसिजी सेवा मेडिकल सेवा इएनटी सेवा प्लास्टर सेवा बिरामी जाँच्ने समय बिहान सात बजेदेखि बेलुका सात बजेसम्म डाक्टर हेमन्त स्वार टिकापुर ब्लक नम्बर सात गोल पार्क नजिक गुम्बा रोड टिकापुर फोन नम्बर 0191560095 मोबाइल नम्बर 98484273059।
9: नमस्ते मेरो नाम डाक्टर अंकित आचार्य अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो लुक्ने स्थान चाहिँ कम हुने अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला त्यो कुनै हात खुट्टा अथवा कसैमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो छिट्टो हिँड्न भएन जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
10: टिकापुर नगरपालिका पाँच नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: बुका पिए रही था कबू पेंसिल ले रही था कबू झोले फटाका आज का कना हो बाबा फिर उस बाटिन गतिलो ठाव से झोला आन से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर भर थी राहत
0: का हुई कबू लड़का कभी हेरा कही था कबू पेंसिल हेरा कही था कबू झोले फटा कही था बढ़िया ठाव से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरास गुर झोला आन लाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस काटस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373।
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर धक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एब्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एब्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
10: विश्राम पछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्यदान गरिन्छ यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्याउनुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक कथन रहेको छ यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गरेर गराउने आदेश दिए अनुरूप हाँसे व्यङ्ग्यको प्रचलन चलेको हो भन्ने श्रुति पाइन्छ गाई यात्रामा हनुमान ढोका स्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम रहेको छ देशका विभिन्न शहरमा गाई यात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ खोज खबरमा अब पालो जनआवाजको हिजो रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइएको छ आजको जनआवाजमा हामीले केही नागरिकलाई जनै पूर्णिमा कसरी मनाउनुभयो भनी सोधेका छौं
11: मै बन्धु प्रसाद चौधरी म ठेगाना टिकापुर एक शिवनगर हो है रक्षाबन्धन अब दिदी बाबु हुँक्रे घरे होइन अनि उहाँ आशिकल पश्चात उहाँको हातमे चाहिँ राखी बाँधके रक्षाबन्धन मनैली र साँझके भैयासे बैठके खापीके हाम्रा थारूनके चलन भयो एक ठाउँ ढेर परिकार पकाइन मिठ मिठ परिकार पकाएके अनि एकैठे बैठके सबको जाने मजासे दुःख सुख जुन विगतमे हुल बातचित बटैन दुःख सुख के बातचित सँगसँगै अब आगामी दिनमे अब दसैँ आइट दसैँको तयारी अब घर परिवारमे तुन कैसिन हाल खबर पुछ्न अस्ते अस्ते होके चाहिँ यी रक्षाबन्धन हामीले मनाइटी रहलाटी अब रमाइलो बाबै अब धेरै दिन पछि दिदी ओ बाबु कन चाहिँ भेट हुबो र एकाबसके माया प्रेम भाइचाराके मित्रता अझै घनिष्ठ होए कना हिसाब से एकदमै खुसी लागत यी त्यौहार सायद नआए तो सायद दिदी बहिनी कन चाहिँ भेट फिनाइ उठी कि कहाँ कन पुनः आफनमे अपना अपना मनमे प्रश्न उजत र यी एक ठो त्यौहार ऐन र दिदी बहिनी कन चाहिँ आफन्त कन चाहिँ भेटघाट होइन एकाबसके माया प्रेम सद्भाव होइन एक खालके छुट्टै जोस जाँगर ऊर्जा फे पैरा हुइट मजा लागत
12: म नै इच्छा चौधरी हो हाम्रो त अपन दादा भैयानमे राखी कसके अनि जाके मिठ मिठ मन मिठाई खुवाके मनैली।

0: यहाँनिर कति भयो घरमा रोएर आउन्न, कति भयो बनाएर आउन्न चाडपर्व, त्यस्तै त्यही हो। हामीले चाहिँ भनौँ अब उतातिर त अब केही त्यस्तो दुःख नहोस् भन्नु हो।
1: दाईहरूलाई एकै ठाउँ मौका पाइन् भेट्न, रमाइलो भयो, राम्रो आशीर्वाद दिउँ हामीले, दाईहरूले पनि दिनुभयो, भाइहरूलाई हामीले दिउँ, दाईले हामीलाई दिनुभयो, खुसी साथमा मलाई।
2: शङ्कर पिक एकजनाको शिविर टिकापुर, राम्रै अहिले त दामी भयो, यहाँभन्दा अघिल्लो साल भयो थिएन, अहिले यो साल राम्रो भयो, दिदीहरूसँग भेट भयो, यस्तै हो, सबैसँग भेट हुँदै जान्छ। दिदीको घर गयौँ, दिदीसँग भेट्यौँ, राखी बनाएर आयौँ, दिदीले आशीर्वाद दिनुभयो, खुसी त रक्षाबन्धन पहिलो अब कति दुईटै साल पछि यो भएको, खुसी छु।
3: यस्तै जनावसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुर नगरपालिकाको वर्तमान समस्याका विषयमा टिकापुर उद्योग वाणिज्य संघद्वारा चिन्ता व्यक्त, हिजो भएको छलफल निष्कर्ष दिइन्। टिकापुर नगरपालिकाको वडा नम्बर 5 हात्ती आतंक, सिमरेनी, साइपेरी, कर्मीडाँडा, नुक्लीपुर, पार्क लगायतका किसान चिन्तामा। रसुवाबाडीमा अहिलेसम्म 579 जनाको शव भेटियो, हजारौं नागरिक अझै सम्पर्कविहीन। र टिकापुरकी लक्ष्मी चौधरी विगत 30 वर्षदेखि मकै बिक्री गरेर घर खर्च चलाउँदै। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: छिछि, कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
5: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
6: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
4: कता छ त त्यो?
6: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
4: फोन नम्बर कति हो भाइ?
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98-65-69-20-26।
7: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98-56-92-026।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। हेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश।
10: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी, न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु

0: धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक, भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टिकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 13 गते शनिबार, तदनुसार अगस्त 29 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नु भएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले समस्याहरू सुल्झिनेछन्। वृष राशि हुनेहरूको लागि आफ्नो अनुकूलतामा सबै कार्य सम्पादन गर्न सकिनेछ। बोलीको माध्यमले कार्य सिद्ध हुनेछ। मिथुन राशि हुनेहरूको लागि घर परिवारमा मेलमिलापको वातावरण बन्नेछ। विश्वासको पात्रको सहयोग मिल्नाले आत्मबल बढ्नेछ। कर्कट राशि हुनेहरूको लागि गोप्य योजनाहरू सफल बन्नेछन्। आस मर्दो कार्य बन्नाले नयाँ कार्यतर्फ मन लाग्नेछ। सिंह राशि हुनेहरूको लागि कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरूजनको सहयोग मिल्नेछ। कन्या राशि हुनेहरूको लागि कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनेछ। नोकरी वा पेसामा शुभ चिन्तकहरूको सहयोग रोकिएको कार्यक्रम प्रारम्भ हुनेछ। तुला राशि हुनेहरूको लागि परिवारको साथ र सहयोगले मन प्रफुल्लित रहनेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुनुपर्ला। वृश्चिक राशि हुनेहरूको लागि अनावश्यक शंका नगर्नुहोला। अधिकारीहरूको सक्षम समक्ष प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। धनुराशि हुनेहरूको लागि नयाँ काम थाल्नुभन्दा पहिलेको कामलाई नै निरन्तरता दिने प्रयास गर्नुहोला। आश्वासन मात्र दिनेहरूले झुक्क्याउन सक्छन्, विचार गर्नुहोला। मकर राशि हुनेहरूको लागि कार्यक्षेत्रमा समयमा कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ। नोकरी वा पेसामा पुराना उपलब्धिहरू पदोन्नतिमा सहायक हुनेछन्। कुम्भ राशि हुनेहरूको लागि आफ्नो क्षमताले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। मीन राशि हुनेहरूको लागि नयाँ कार्य र यात्रा गर्दा सजगता अपनाउनुहोला। सकेसम्म यात्रा नगर्नुहोला। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउने छौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। 8:10 बजे अहिले 7:30 बजे साझा नेपाल, 8:10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपर हिट थारू गीतहरू, 4 बजे लोकदोहोरी गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृत्युलय र रात्रि 9:55 बजेको खबर सँगसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। प्राविधिक मित्र दिपेन्द्र भट्टराईलाई धन्यवाद दिदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
4: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
3: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
4: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
5: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98484-27-359।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
1: मोबाइल नम्बर 9848513426, जमरापारी टिकापुर कैलाली।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौँ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौँ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं। आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौ।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौ।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौ।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-5630-94, 091-5630-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
4: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
3: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
4: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
3: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
4: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
3: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
4: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
3: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
4: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
3: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: शर्त लागू हुई। एनसेल नेपाल के लग।
1: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पताल में। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
2: टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: फे चर्पी भर्गिल का करना हो का?
4: चर्पी भर्ल चेपे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहे।
3: फोन नम्बर कटा हो त?
4: ली डायल करी 97-620-20-300।
3: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई
5: हो?
3: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
4: अपनौ कन्ठे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङ वाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हाना सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 9762203000 98656 92026।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
1: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमै पशु चौपाए नै बाँधेबी सड़क किनारमै मल वस्तु नै कुरा देबी साथै सड़क किनारमा पशु चौपाए बाँधके ढुंगा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
2: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भन्दै सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98148602004।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ? टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो सर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
3: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिले जाउँ एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो त बाई जाउँ
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर तिहारी सिंह सुनार सम्पर्क नम्बर 9868-1204 98486-3961

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
5: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनौं। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू अछाम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

कार्यक्रम लोक चौतारी लिएर तपाईँको माझमा हरेक हप्ताको शनिबार चाहिँ तपाईँ सम्पूर्ण नेपाली लोकगीत संगीतलाई मन पराउने लोकपारखी मन त्यसै गरी रेडियो प्रेमी मनहरूमा आज पनि हामी उपस्थित भइसकेका छौं। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र रत्नाजी भने त्यसै गरी आवाजमा म छु फागे कुँवर। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट कार्यक्रम लोक चौतारी सुन राख्नु भएको छ। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। पक्कै पनि तपाईँ सक्नुहुन्छ भने त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। यो हो कार्यक्रम लोक चौतारी। लोक चौतारी भनेपछि पुरानो साथीहरूलाई थाहा पनि छ कार्यक्रममा के गर्नुपर्छ, कस्तो गर्नुपर्छ, नियम के छ भनेर तपाईँ जति पनि सुन्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउनुहुन्छ सम्पूर्ण साथीहरूलाई थाहा छ। र तपाईँ नयाँ साथी पनि हुनुहुन्छ भने तपाईँ आज सुन्दै हुनुहुन्छ कार्यक्रम आउँदैछ के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने तपाईँको मनमा त्यस्तो खुल्दुली छ भनेपछि यो कार्यक्रम लोक चौतारी लोकगीत गाउने होइन सुनाउने र नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने तपाईँलाई चाहिँ लोक दोहोरी लोकगीत जस्तो पनि आउँछ नयाँ होस् पुरानो होस् तपाईँ चाहिँ लोकगीत गाउनुहुन्छ तपाईँको स्वर मिठो छ तपाईँ लोकगीतलाई धेरै मन पराउनुहुन्छ सायद नेपाली लोकगीत संगीत नसुन्ने मान्छे कमै होलान्। हामी नेपाली भइसकेपछि हामीले नेपाली लोकगीत संगीतलाई माया गर्नुपर्छ एउटा हाम्रो राष्ट्रिय पहिचान पनि हो नेपाली लोकगीत संगीत हामीले आफ्नो संस्कृतिको जगेर्ना पनि गर्नुपर्छ। तपाईँ सम्पूर्ण साथीहरूलाई म अनुरोध पनि गर्न चाहन्छु तपाईँ भने कार्यक्रममा आइसकेपछि एउटा मिठो भाका चाहिँ सुनाउनु पर्ने हुन्छ र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। कार्यक्रम त आउँछ तर हामीले कसरी सहभागिता जनाउने हो भन्ने तपाईँको त्यस्तो मनमा खुल्दुली छ भनेपछि 091-5-61-255 को लाइनमा केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् तपाईँका लागि हामीले नम्बर खुल्ला गरिसकेका छौं। तपाईँ आउनु भयो भने हामी तपाईँसँग रमाइला कुराकानी गर्नेछौं। तपाईँको गाउँ बस्तीको हाल खबर के छ कस्तो छ त्यो सम्बन्धी पनि हामी तपाईँसँग मिठा गफगाफ गर्नेछौं। तपाईँ आउनुहोस् हिमाल पहाड तराई लेकबेसी हुँदै हाम्रो स्टुडियोसँग पुग्नुहोस् तपाईँसँग हामी मिठा कुराकानी गर्नेछौं भन्दै पक्कै पनि 11 बजिसकेको छ। यतिखेर भने कोही खाना खाँदै हुनुहुन्छ होला कोही भने घरमै हुनुहुन्छ होला कोही भने वनतिर पनि जानु भएको छ होला कोही भने आफ्नो व्यापार बिजनेसतिर बिजी पनि हुनुहुन्छ होला हामीलाई सुन्दै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुसी रहनुहोस् सुखी रहनुहोस् सँगसँगै हामीलाई पनि सुन्नुहोस् भन्दै आउनुहोस् आज भने कार्यक्रम लोक चौतारीको शुरूमा जोड्छौं यो रमाइलो भाका। त्यसपछि भने तपाईँको माझमा हामी तपाईँसँग रमाइला कुराकानी गर्न उपस्थित हुनेछौ भन्दै तपाईँ भने सामुदायिक रेडियो टिकापुर एफएम र 091-5-61-255 को लाइनमा सहभागिता जनाउँदै गर्नुहोला।

0: हजुर, यो मिठो बाकाबाट हामीले कार्यक्रम लोक चौतारीको शुरूआत गरिसकेका छौं। यतिखेर तपाईँ सुन्दैनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। लोकगीत गाउने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम हो। तपाईँ पक्कै पनि 091-5-61-255 को लाइनमा सहभागिता जनाउन सक्नुहुन्छ। आजको पहिलो साथी कार्यक्रम लोक चौतारीमा पहिलो साथी आइसक्नुभयो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्रले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ र मेरो ठाउँसम्म पुगाइसक्नु भएको छ। कहाँदेखिको हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्ते हजुर।
1: हजुर नमस्ते।
0: हजुर नमस्कार। नमस्कार, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: हजुर टिकापुरबाट, 14 नम्बरबाट बोल्दैछु, सीताराम चौधरी।
0: हजुर टिकापुर 14 नम्बरबाट सीताराम चौधरी हाम्रो नियमित श्रोता है।
1: हजुर
0: हजुर, अनि के छ सीतारामजी?
1: बस सीतारामको हाल खबर एकदम झक्कास।
0: हजुर झक्कास छ, बिन्दास छ जे होस् होइन?
1: हजुर
0: हजुर, हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर रेडियो सुन्दैछु।
0: हजुर सुन्दै हुनुहुन्छ, पक्कै पनि फोन पनि गर्नुभयो, खुसी लाग्यो। अनि के छ, खाना खानुभयो?
1: खाना त अहिले 12 बजे खान्छु, खाना त आएछ। अब म जहिले पनि ढिलै खान्छु खाना।
0: खाना चाहिँ ढिलै खानुहुन्छ, अनि के छ व्यापार, कस्तो चलिरहेछ
1: व्यापार? त अब हिजो रक्षाबन्धन थियो, अब हिजो ठिकै थियो, आज पनि होला राम्रै होला।
0: हजुर जे होस् चलिरहेको छ होइन?
1: हजुर चल्छ, सीताराम चौधरीको।
0: हजुर यस्तै हो, अब कहिले चल्छ कहिले नचल्छ होइन, कहिले दुःख कहिले सुख भन्ने मान्छेको जिन्दगीमा यस्तै हो। तर हामीले जे जस्तो भए पनि सन्तुष्ट चाहिँ हुनुपर्छ है, खुसी हुनुपर्छ।
1: हजुर
0: पक्कै पनि। मौसम चाहिँ कस्तो छ? मलाई लाग्छ सायद आज गर्मी छ होइन सीतारामजी?
1: मौसम त अब पानी आएको छैन, गर्मी त होला कि नहोला, अब अलि हल्का हल्का गर्मी छ भनौँ।
0: हजुर अलि पानी नआएर पनि तर शीतल जस्तो छ, तर उम्सो कस्तो कस्तो गर्मी छ नि?
1: हजुर अब यो उम्सो छ भनौँ, उम्सो पानी आएपछि अलि ठन्डा हुन्छ।
0: हजुर हजुर पक्कै पनि कार्यक्रममा आउनुभयो, सहभागिता जनाउनुभयो, रमाइलो कुराकानी भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि आउँदै गर्नुहोला हाम्रो सीतारामजी। आज मिठो कोसेली ल्याउनु भएको छ, ल हामी चाहिँ आतुर छौँ सुन्नको लागि।
1: अब म सुनाइदिउँला एउटा, जाने पनि नजाने पनि।
0: सीतारामजीका साथीहरू पनि पर्खिराख्नु भएको छ होला हाम्रो सीतारामजी, कस्तो गाउनुहुन्छ, मिठो गाउनुहुन्छ, कतिखेर गाउनुहुन्छ भनेर पर्खाइमा पनि हुनुहुन्छ होला, हामी पनि पर्खाइमा छौँ, ल सुन्छौँ है।
1: कागजको पानामा मायालु, कागजको पानामा मायालु, जान सुखेर लौरी भयो, जान सुखेर लौरी भयो, तिम्रो सम्झनामा मायालु, तिम्रो सम्झनामा।

0: धनसुखेर लौरी भयो तिम्रो सम्झनामा मायालु, तिम्रो सम्झनामा मायालु, कागजको पानामा मायालु, तिम्रो सम्झनामा मायालु, तिम्रो सम्झनामा मायालु, जान सुखेर लौरी भयो मायालु, तिम्रो सम्झनामा मायालु। हजुर यति
1: हजुर, जान सुखेर लौरी भयो तिम्रो सम्झनामा, साँच्चै हो र?
0: हजुर हजुर,
1: यस्तो चाहिँ हुनु भएन है फेरि सीतारामजी?
0: हजुर, यो गीत मात्रै हो, अब जस्तो रेडियोमा गाउँछ त्यसै सुनेर गाएको
1: हो। घरमा म्याडमले सुन्नुभयो भने फेरि साँझ घरमा नआउनु दिनुहोला है, लखेट्नुहोला फेरि।
0: मेरो म्याडम त दारु तरकारी पकाउने दारुले टङ्ग टाउकोमा हान्ला फेरि।
1: हो त नि, हो विचार गर्नु। हुन्छ, कार्यक्रममा आउनुभयो, रमाइलो कुराकानी भयो, खुसी लाग्यो। आगामी दिनमा पनि आउँदै गर्नुहोला, माया चाहिँ नमान्नुहोला। तपाईँको साथ सपोर्ट सधैँभरि यसरी पाइरहेको छ। आजलाई छुट्नु पर्ने हुन्छ, छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्नुहोस्।
0: सम्झना त अब रेडियो सुन्न लाग्नुभयो होला साथीहरू, अब भेटघाट भएपछि ओहो सीताराम चौधरी गाना सुने भन्नुहुन्छ, कहाँ सुन्नुभयो, नै रेडियोमा सुने भन्नुहुन्छ, बडा मजा मजा गाना सुने भन्नुहुन्छ मासु दिन आएको बेला, अनि कहिले चिया खाने होटलमा पनि भेटघाट भएपछि रेडियोमा त गाना सुने हो सीताराम चौधरी भन्नुहुन्छ, सबैलाई सम्झिँदै। अनि साथीहरू त मेरा धेरै साथी त उहाँ छन्, सुर्खेतमा सुशीला, लालसेरी, हिरा, सीता सलानी, थक, धनु, प्रेम सर, अनि एउटा हर्का भाइ छन् पोखरा, रामबहादुर खड्का सर चितौन, देवघाटबाट नाम लिनुहुन्छ, अनि भावना छन् हेटौरा, अनि एउटा अमृता तामाङ काठमाडौँ, सबै साथीलाई सम्झिँदै हजुरलाई पनि सम्झिँदै, जान सुखेर लौरी भयो तिम्रो सम्झनामा मायालु, तिम्रो सम्झनामा मायालु भन्दै बिदा हुन्छु। नमस्ते।
1: हजुर नमस्कार, छुट्टिन्छौ अहिले भने। टिकापुर 14 नम्बरबाट सीताराम चौधरी आउनुभयो, एउटा मिठो भाका सुनाउनुभयो, रमाइलो कुराकानी भयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भन्दै हुनुहुन्थ्यो मलाई गीत गाउनुहुन्छ तपाईँ, राम्रो गाउनुहुन्छ हो साथीहरू, सबैजनाले माया गर्नुहुन्छ तपाईँको आवाज सुन्यौं, तपाईँ गीत गाउनुहुन्छ भनेर सबैजना साथीहरूले चाहिँ जति पनि मेरो पसलमा आउनुहुन्छ सबैले तारिफ गर्नुहुन्छ भन्नुहुन्थ्यो, खुसी लाग्यो। आगामी दिनमा पनि यसरी नै सहभागिता जनाउँदै गर्नुहोला सीतारामजी, माया चाहिँ नमान्नुहोला। तपाईँ पनि यस्तै यस्तै मिठा पुराना नयाँ लोफाका सुन्न र सुनाउन चाहनुहुन्छ, तपाईँका सोधी देशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न चाहनुहुन्छ भने तपाईँ पक्कै पनि सहभागिता जनाउन सक्नुहुन्छ। 091-5-61-255 को लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौँ। तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँ लोकगीत संगीतलाई धेरै मन पराउनुहुन्छ, सायद नेपाली लोकगीत संगीतलाई मन नपराउने मान्छे कमै होलान्, नसुन्ने मान्छे कमै होलान्, त्यसैले तपाईँको गला छ, कला छ, तपाईँ मिठो स्वर छ, मसँग यति राम्रो स्वर छ, यति मिठो स्वर छ, तर मैले एउटा उजागर गर्ने अवसर नै पाएको छैन, कसरी गाउने होला, कुन माध्यमबाट गाउने होला, कहाँबाट गाउने होला भन्ने त्यस्तो तपाईँले मनमा सोचिराख्नु भएको छ भने तपाईँ पक्कै पनि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको यो विद्युतीय तरंग मार्फत हरेक हप्ताको शनिबार तपाईँसँग हामी कार्यक्रम लोक चौतारी लिएर तरंगित हुने गर्दछौं, तपाईँ आउनुहोस्। जुन अस्ति 10 गते नेपालमा ठूलो बाढ़ी पहिरो आयो र एउटा नेपालीहरूको लागि दुःखद खबर पनि हो होइन, त्यहाँ जति पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले ज्यान गुमाउनु भयो, सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली पनि दिन चाहन्छु, र जति पनि घाइते हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु, र कतिपय दाजुभाइ तथा दिदीबहिनीहरू सम्पर्कविहीन पनि हुनुहुन्छ, उहाँहरूको छिटो उहाँहरू चाहिँ छिटो सम्पर्कमा आउन् र उहाँहरूको सकुशल उद्धार होस् भन्ने पनि कामना गर्न चाहन्छु। तपाईँ जति पनि जहाँ हुनुहुन्छ, जहाँ बसिराख्नु भएको छ, आफ्नो ठाउँमा सुरक्षित बस्नुहोला, तपाईँ खोला किनाराको छेउछाउमा बसिराख्नु भएको छ, तपाईँको ठाउँमा त्यस्तो बाढ़ी पहिरो आउने त्यस्तो सम्भावना छ भने तपाईँ प्लिज त्यो ठाउँबाट सुरक्षित बस्नुहोला, टाढा बस्नुहोला, आफ्नो ज्यान छ र त हामी छौं र पो सबै छ होइन, यदि हामी नै छैन भनेपछि हामीसँग भएको धन सम्पत्ति हरेक कुराको के काम, त्यसैले हामी बाँच्नुपर्छ पहिला, त्यसपछि चाहिँ अरू हो, त्यसैले चाहिँ तपाईँ सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ विनम्र अनुरोध पनि गर्न चाहन्छु तपाईहरु सम्पूर्ण आफ्नो ख्याल गर्नु होला, तपाईका बाबु बच्चाहरुको पनि ख्याल गर्नु होला, यस्तो बेलामा चाहिँ खोला किनारामा पनि नजान्दिनु होला, सुरक्षित ठाउँमा पनि बस्नु होला भन्न चाहन्छु। र अर्को कुरा चाहिँ अहिले चाहिँ देश रोइरहेको छ पक्कै पनि, हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पनि रोइराखेका छौं, नेपाली आमा रोइराखेकी छन्। यो विपद समयमा चाहिँ आफूमा जति पनि जे छ सहयोग होइन, भनिन्छ नि थोपा थोपा मिलेर सागर बन्छ भने चाहिँ तपाईसँग जे छ गाँस बाँस कपास जे छ जस्तो छ आफूमा भएको यो विपद समयमा चाहिँ आफूसँग जे छ जस्तो छ तपाईँ चाहिँ सहयोग पनि गर्न सक्नुहुनेछ पनि भन्न चाहन्छु। र सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ सुरक्षित बस्नुहोला पनि भन्न चाहन्छु। र के छ रत्नाजी, कोही साथी आउनु भएको छ? कोही साथी आउनु भएको छैन, एउटा मिठो गीत राखौँ, त्यसपछि भने फेरि आउनु पर्छ। भाग्यजी भन्नुहुन्छ तपाईँ पक्कै पनि शून्य 91 5 61 255 को लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। 11 बजिसकेको पक्कै पनि तपाईँको गाउँ बस्तीमा के छ कस्तो छ, गर्मी कतिको छ, बाढ़ी पहिरो कतिको आउँछ, पानी कतिको आउँछ, तपाईँ कता हुनुहुन्छ, के गराख्नु भएको छ, त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौ भन्दै तपाईँ 91 5 61 255 को लाइनमा सहभागिता जनाउनुहोला भन्दै तपाईँको माझमा फेरि पनि जोड्छौ यो अर्को भाका।

0: भाग्यो त छ खरानी तप्दैन
1: हजुर भेट्न आउए मेलम्चिर बजारमा पके पनि यो मिठो भाका छमछमी भाका तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम भनियो। पक्कै पनि तपाईँ आउन सक्नुहुन्छ 091-5-61-255 को लाइनमा। केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। तपाईँ हिमाल पहाड़ तराई लेगबेसी हुँदै तपाईँ हामी हाम्रो स्टुडियोसम्म आउनुहोस्। तपाईँसँग मिठा मिठा गफगाफ गर्नेछौ। तपाईँको गाउँ बस्तीको हाल खबर के छ, तपाईँ नेपाली लोकगीत संगीतलाई कतिको मन पराउनुहुन्छ कतिको माया गर्नुहुन्छ त्यो सम्बन्धी पनि हामी मिठा मिठा कुराकानी गर्नेछौ। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। पक्कै पनि 11:30 बज्न आँटिसक्यो यतिखेर भने कोही भने खाना खाँदै हुनुहुन्छ होला, कोही भने उकाली गर्दै हुनुहुन्छ होला, ओह्राली झर्दै हुनुहुन्छ होला। आज शनिबार विदा, धेरैजना विद्यार्थी साथीहरू विदामा पनि हुनुहुन्छ होला र घुम्न पनि जाँदै हुनुहुन्छ होला। कोही भने गाउँघरतिर हेर्ने हो भने पक्कै पनि तिनै लेकौलतिर पनि धाउँदै गर्दै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जे गरेर राख्नु भएको छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्, सँगसँगै आफ्नो आफ्ना नानी बाबुहरूको पनि ख्याल गर्नुहोस् भन्दै 091-5-61-255 को लाइनमा केटी साथी आउनुहोस् केटा साथी आउनुहोस्। यस कार्यक्रमलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको निर्मला ब्युटी पार्लरले। यदि तपाईँ पनि सिप सिकौं रोजगार बनौ होइन आफूमा केही गरौं तपाईँ भन्ने तपाईँको उद्देश्य छ, तपाईँ धेरैजना दिदी बहिनीहरू चाहिँ त्यत्तिकै घरमा बसिराख्नु भएको छ, तपाईँ सिप सिकौं रोजगार बनौ भन्ने तपाईँको उद्देश्य छ भने तपाईँ अवश्य पनि एकचोटि निर्मला ब्युटी पार्लरलाई चाहिँ सम्झन सक्नुहुन्छ। र तपाईँले जुनसुकै काम गरे बापत त्यहाँ चाहिँ तपाईँलाई चाहिँ प्रमाणपत्र पनि बेसिक होस् या डिप्लोमा होस् तपाईँलाई चाहिँ दिइने पनि गरिन्छ निर्मला ब्युटी पार्लरले। अर्को कुरा चाहिँ यदि तपाईँ आफ्नो अनुहारमा भएको होइन कालो चाया पोतो डन्डी फोरो त्यस्तो तपाईँ आफ्नो अनुहारलाई चाहिँ जति जे गर्दा पनि तपाईँले आफ्नो अनुहारमा चाहिँ सुन्दरता ल्याउन सक्नु भएको छैन, तपाईँ आफ्नो अनुहारदेखि हैरान हुनु भएको छ, तपाईँको अनुहारमा भएको त्यो कालो चाया पोतो डन्डी फोरो रिङ्कल होइन जे जे समस्या छ ती समस्याको समाधान पनि तपाईँ गर्न चाहनुहुन्छ भने तपाईँ पक्कै पनि सम्झन सक्नुहुन्छ। र अर्को कुरा चाहिँ तपाईँ आफ्नो कपाललाई चाहिँ होइन सिलिम र सरल बनाउन चाहनुहुन्छ भने पनि त्यहाँ गरिन्छ। र अब हामी नेपाली महिला दिदीबहिनीहरूको एउटा पर्व पनि आउँदैछ होइन महिलाहरूको हरितालिका तिज पनि आउँदैछ, वर्षमा एकचोटि आउँछ पर्व पनि आउँदैछ, त्यो तीज अवसरमा पनि अफर दिएको छ निर्मला ब्युटी पार्लरले। त्यहाँ चाहिँ तपाईँ जानुभयो भने त्यहाँ चाहिँ सोध्न सक्नुहुन्छ के हो कस्तो होइन भनेर चाहिँ त्यहाँ हरेक सेवा सुविधा पनि पाउन सक्नुहुन्छ। र तपाईँले चाहिँ त्यहाँ चाहिँ तपाईँलाई चाहिँ शिरदेखि पाउसम्मका कस्मेटिकका होइन राम्रो राम्रो क्वालिटीका सामानहरू पनि चाहिएका छन् भनेपछि तपाईँले चाहिँ त्यहाँ पाउन सक्नुहुन्छ। र तपाईँले जुनसुकै काम जुनसुकै सामान लगे बापत तपाईँलाई चाहिँ त्यहाँ 20% छुट पनि दिएको छ। त्यहाँ कि मेन सञ्चालिका आउँछ निर्मला कडारा। तपाईँ अवश्य पनि एकचोटि टिकापुरमा आउनुभयो भने तपाईँ चाहिँ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको निर्मला ब्युटी पार्लरमा चाहिँ जान नभुल्नुहोला भन्दै तपाईँ दिदी बहिनीहरूलाई चाहिँ यो अनुरोध पनि गर्न चाहे मैले चाहिँ के छ रत्नाजी कोही साथी आउनु भएको छ, कोही साथी आउनु भएको छैन आज चाहिँ कता जानुभयो हो भाग्यजी भन्दै हुनुहुन्छ। पक्कै पनि तपाईँ आफ्नो काममा पनि व्यस्त हुनुहुन्छ होला होइन, धेरैजना साथीहरू चाहिँ सुनि पनि राख्नु भएको छ होला, अब काममा व्यस्त भएर पनि तपाईँले चाहिँ फोन गर्न पाउनु भएको छैन होला। जे होस् हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ अवश्य पनि सुन्नुहोस्। सँगसँगै तपाईँको फुर्सद छ, तपाईँ नेपाली लोकगीत संगीतलाई मन पराउनु लोकगीत गाउन चाहनुहुन्छ भने तपाईँ फोन पनि गर्नुहोस्। तपाईँको त्यो सुन्दर आवाजबाट सुरिला लोक भाका सुन्नेछु र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। के छ रत्नाजी कोही साथी आउनु भएको छ, कोही आउनु भएको छैन, एउटा गीत राखौं एउटा गीत राखौं त्यसपछि भने हामी पुनः आउनेछौ। तपाईँ भने 091-5-61-255 को लाइनमा केटी साथी केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। फेरि पनि तपाईँको माझमा जोड्छौ यो मिठो भाका, तपाईँ पनि सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस्।

0: हजुर, यो मिठो बागा तपाईँको माझमा पसकिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो। लोकगीत गाउने, सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। तपाईँ पक्कै पनि सहभागिता जनाउन सक्नुहुन्छ। 091-5162-255 को लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। कोही साथी फेरि पनि आइसक्नुभयो बागेजी भनेर हाम्रो रत्नाजी मलाई संकेत गरिसक्नु भएको छ। कहाँदेखि को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। हजुर नमस्कार।
1: नमस्कार बहिनी, नमस्कार।
0: हजुर नमस्कार, नमस्कार। कहाँदेखि कस्तो आवाज सुन्दैछ होला?
1: हामी बडी केदार घाङलदेखि रामबहादुर रोग्याको आवाज सुन्दैछ।
0: हजुर, बडी केदार घाङलदेखि होइन,
1: हजुर
0: रामबहादुर रोकाया। के छ रामजी?
1: एकदम निकै छ बहिनी, तिम्रो के छ हालखबर?
0: हजुर हामी पनि ठिकै छ, तपाईँको माया ममता साथ र सपोर्टले हामी पनि आराम छु, आराम चाहन्छु। के छ, धेरै पछि आउनुभयो, पहिला आउनुभएको नि हजुर?
1: ओहो, धेरै चोटि आउँदो थिएँ, एक महिना भयो, अझै हिम्मो रिचार्ज सुन्न पाउँदैन, त्यही भएर आज कार्यक्रम सुन्दा सुन्दै फोन हानीहरू त बुढी भने।
0: हजुर हजुर, पक्कै पनि खुसी लाग्यो, धेरै पछि भए पनि हाम्रो माझ आउनुभयो, यसरी रमाइलो कुराकानी हुन पाइयो, के छ खबर, कस्तो छ भनेर एक अर्का प्रति सोधपुछ गर्न पाइयो, यो नै खुसीको कुरा हो नि, होइन दिपकजी? हजुर हजुर, रामजी। अनि के छ, खाना खानुभयो?
1: हजुर, खाना साना खाइकन यतै डाँडामुनि बसेका छौँ। हजुरले खानुभयो?
0: हजुर सब ठिक छ, ठिक छ। आज हामी चाहिँ म चाहिँ खाएर आएको, अब हाम्रो रत्नाजीले खानुभयो खानु भएन त्यो चाहिँ मलाई थाहा भएन, होइन म चाहिँ आज खाएर आएको। के हो रत्नाजी खाएको हो? खाएर आएको छु रे, म पनि खाएको।
1: उहाँसँग पनि एक दुई कुरा गर्न भन्ने विचार छ र उहाँसँग कुरै भएन।
0: हजुर हजुर,
1: अनि आवाला ठिकै छ, उहाँलाई पनि सम्झना छ।
0: हजुर पक्कै पनि, उहाँले पनि भन्दिनुहुन्छ, मेरो तर्फबाट पनि छ भनिदिनुहुन्छ।
1: थ्याङ्क यू हजुर। अनि त्यसपछि मेरो अब यहाँ हजुरको अब मेरो मेडम साहब अब उनलाई दिन ला हजुर एक दुई कुरा गरेर
2: ल पनि एकचोटि यिनलाई म एक दुई कुरा गाउनु पठाउँला हजुर।
0: हजुर हजुर, अनि के छ गाउँघरतिरको खबर, के छ कस्तो छ रामजी?
2: एकदम राम्रो छ, ल कुरा गर्नु म्याडमसँग।
0: हजुर ल हुन्छ, दिनुहोस् म्याडमलाई। ल
3: हेलो, नमस्ते बहिनी।
0: हजुर नमस्कार, नमस्कार। के हो लजाउनु भएको क्या हो हामीलाई देखेर?
3: मलाई रुगा लागेको जस्तो भएछ अनि
0: हजुर हजुर, हेर्नु त कति सपोर्ट गर्नुहुन्छ हाम्रो रामबहादुरजीले। हजुर सब ठिकै छ, हाम्रो पनि तपाईँको माया ममताले साथ र सपोर्टले हामी पनि आराम छु, आराम चाहन्छु। धेरै पछि सम्झिनु भयो, खुसी लाग्यो। अनि के छ खाना खानु भयो?
3: हजुर खाना खाएर बसेछ। हजुर म त अस्पतालमै दुई तिन हप्ता भए भर्ना भए आजकल हल्का निको
0: भएर आज घरमा छ। हजुर हजुर, पक्कै पनि यस्तो समयमा आफ्नो केयर गर्नु होला, आफ्नो स्वास्थ्यको, स्वास्थ्य छ त सबै छ आफूसँग होइन, त्यसैले चाहिँ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला। ठ्याक्कै नाम बिर्से म, एकचोटि नाम भन्नु न है।
3: मेरो नाम कल्पना रोका।
0: हजुर हजुर, कल्पनाजी, कल्पनाजी पहिला पनि कुरा भएको थियो, मिठो गाउनुहुन्छ, खुसी लाग्छ, यसरी सम्झिनुहुन्छ तपाईँ जस्तै धेरै साथीहरू सम्झिनुहुन्छ, मिठो गीत गाउनुहुन्छ, नेपाली लोकगीत संगीतको जगेर्ना गर्नुहुन्छ, खुसी लाग्छ। अनि के छ गर्मी कतिको छ तपाईँको गाउँतिर?
3: गर्मी धेरै छ बहिनी, आज पानी हल्का पानी आउनु लाग्छ र अलिक
0: सुक्दै छ। हजुर पानी आउने काम कतिको छ, के छ कस्तो छ, अलि आफ्नो ख्याल गर्नुहोला है सबैभन्दा बढी चाहिँ कल्पनाजी। हजुर आफ्नो ख्याल गर्नुहोला। हजुर पक्कै पनि कार्यक्रममा आउनुभयो, सहभागिता जनाउनुभयो, सरले फोन लगाउनुभयो, कति सपोर्ट गर्नुहुन्छ हेर्नु न, मेरो बुढीले मिठो गाउनुहुन्छ, म उहाँलाई फोन लगाउँछु भनेर सधैँ सपोर्ट गर्नुहुन्छ, खुसी लाग्छ। हजुर हजुर पक्कै पनि, ल आज पनि हामी सुन्छौँ है, आतुर छौँ तपाईँको मिठो आवाजबाट, मिठो गीत सुन्छौँ। ल दुइटैले सँगसँगै गाउने, सरले म्याडमले दुइटैले सँगसँगै गाउने, एक अर्कालाई सपोर्ट गर्ने, त्यस सँगसँगै म पनि सपोर्ट गर्छु।
3: तयारी गरेको छैन, तिज पनि नाच्दैन, आजकल बिर्सिहाले, अब लोकगीतहरू पनि गाउँदैन, बिमारी भएर अस्पतालमै भर्ना भइहाले, अब
0: हजुर हजुर हजुर, जस्तो गाउँदा पनि हुन्छ लोकदोरी, अनि तिसको गीत पनि सानो भए पनि छोटो भए पनि जस्तो गाउँदा पनि हुन्छ कल्पनाजी है।
3: एउटा
0: हजुर हजुर हुन्छ ल, हामी सुन्छौँ ल।

0: छोरो मेरा बाबू जी पानी मौलानी समझे
1: हजुर सम्झेर आँसु झर्यो नि पक्कै पनि पुरानो भाका मिठो आवाजमा दुइटै बुढाबुढीले यति राम्रोसम्म गाउनुभयो। हाम्रो रत्नाजीले के भन्दैनुहुन्छ कल्पनाजी? आहा यति दामीसम्म गाउनुभयो, मलाई कस्तो मन पर्यो भन्दै हुनुहुन्छ कि उताबाट सङ्गीत जनाउँदै हुनुहुन्छ।
2: आज आज भोलि आएर यसो पाखेनी बोल्नु भएको छ म्याडम साहब। मगर मगर हुनुहुन्छ के र अनि म त मगरको बन्नुलाई मगरको जय भन्दै गाना गर्यो भनेको।
1: हजुर हजुर पक्कै पनि कार्यक्रममा आउनुभयो मिठो भाका दुइटै बुढाबुढीले एकअर्काले मिठो गीत मिठो आवाजमा गाउनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि आउँदै गर्नुहोला, माया चाहिँ नमान्नुहोला हाम्रो रामजी, तपाईँको साथ सपोर्ट सधैँभरि हामी यसरी पाइराखौँ भन्न चाहन्छु। हजुर आउनुभयो कार्यक्रममा, खुसी लाग्यो। आजलाई छुट्नै पर्ने हुन्छ तपाईँसँग, धेरै कुराकानी गर्ने मन, तपाईँको त्यहाँ आवाजबाट मिठा भाका सुन्ने मन हुँदाहुँदै अब के गर्ने, हामीले पनि छुट्टिनै पर्ने हुन्छ, समयको पछाडि जानै पर्ने हुन्छ, आजलाई छुट्नु पर्ने हुन्छ। छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुन्छ।
2: सबैभन्दा पहिला त हाम्रो तपाईँ बहिनीलाई अनि त्यसपछि गएर प्राविधिक बस्ने उनी तिनी बहिनीलाई अनि त्यसपछि गएर हामी दुई बुढाबुढी कल्पना पुन रोकाया र म राम रोकायालाई चिन्ने नचिन्ने सबै यो रामबहादुर रोकाया के अरे ज्योतिष बाबु भनेर चिन्ने नचिन्ने सबै सुनाउन चाहँदो बहिनी अहिलेलाई छुट्टी चाउँ त आया।
1: हजुर नमस्कार नमस्कार, पछिल्लो शनिबार पनि आउनु पर्छ। नमस्कार नमस्कार, अहिले भने बडी केदारबाट रामबहादुर रोकाया र कल्पना रोकाया जी आउनुभयो, दुईटै बुढाबुढीले सँगै फोन गर्नुभयो, बुढाले फोन गर्नुभयो, बुढीले गाउनुभयो। आहा कस्तो मिलेको जोडी, म चाहिँ भन्छु परिवारको जोडी है। तपाईँहरू पक्कै पनि तपाईँको घरमा जो कोही होस्, तपाईँको दिदी होस्, बहिनी होस्, तपाईँको दाजुभाइ होस्, बुढाबुढी होस्, जसले तपाईँको मिठो गीत गाउनुहुन्छ, नेपाली लोकगीत संगीतलाई धेरै माया गर्नुहुन्छ, मसँग यति राम्रो स्वर छ, यति मिठो आवाज छ, मैले कसरी गर्ने होला, कुन माध्यमबाट यो आवाजलाई सुनाउने होला भन्ने तपाईँको मनमा खुल्दुली छ भने तपाईँ पक्कै पनि हाम्रो रामबहादुरजी जस्ता धेरै साथीहरू हुनुहुन्छ, तपाईँ फोन गर्नुहोस्, तपाईँको दिदी बहिनी जो पनि हुनुहुन्छ, तपाईँ गाउन रुचाउनुहुन्छ भने तपाईँ पक्कै पनि फोन गरिदिनुहोस्, मिठो गीत गाउन लगाउनुहोस्। सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz यो विद्युतीय तरंग मार्फत हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तपाईँको माझमा आउँछ र उहाँहरू दुइटै जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि आउँदै गर्नुहोला, माया चाहिँ नमान्नुहोला हाम्रो रामजी र कल्पनाजीलाई पनि भन्न चाहन्छु। र तपाईँ पक्कै पनि जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, एकदमै तपाईँ जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ हामीलाई सुन्दैनुहुन्छ भने तपाईँलाई म के जानकारी गराउन चाहनुहुन्छ भने तपाईँ खोला किनारा तपाईँ कतै हुनुहुन्छ भने पक्कै पनि त्यहाँबाट पनि तपाईँ सुरक्षित हुनुहोस्, किनभने अहिले बाढी पहिरो आउने सम्भावना पनि धेरै छ, धेरै समस्या छ अहिले नेपालमा पनि होइन। त्यसैले चाहिँ तपाईँ आफ्नो केयर गर्नुहोस् र आफ्ना बच्चा बुच्चीको पनि केयर गर्नुहोस् भन्दै के गर्ने तपाईँसँग रमाइला कुराकानी पस्किने मन, यस्तै यस्तै रमाइला कुराकानी गर्ने र मिठा तिनै नयाँ पुराना लोकभाका राख्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकिसक्यो हो भाग्यजी भनेर हाम्रो प्राविधिक मित्र रत्नाजीले चाहिँ मलाई संकेत गरिसक्नु भएको छ। तपाईँको माझमा छुट्ने मन नहुँदा पनि हामीले छुट्नै पर्ने हुन्छ, केही छैन, आजको शनिबार जान्छौं, पछिल्लो शनिबार आउँछौ तपाईँसँग यस्तै तिनै पुराना नयाँ लोकभाका लिएर आउने गर्दछौ कार्यक्रम लोक चौतारीमा। यतिखेरसम्म सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर अनलाइनमा पनि सुन्छौ भाग्यजी, तपाईँको कार्यक्रम सुन्छौ, धेरै मनपर्छ भनेर सुझाव सल्लाह पनि दिनुहुन्छ धेरै साथीहरूले www.tikapurfm.org मार्फत। देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फोन गरेर साथ दिनुभएको थियो टिकापुरबाट 14 नम्बरबाट सीताराम चौधरी, त्यसै गरी अहिले डोटीबाट रामबहादुरजी, त्यसै गरी कल्पनाजी पनि आउनु भएको थियो। तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद चाहन्छु र आगामी दिनमा पनि तपाईँको साथ सपोर्टको अपेक्षा गर्दै यतिखेरसम्म मेरो आवाज तपाईँको घर घरको रेडियो सेट अनि हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने हाम्रो प्राविधिक मित्र रत्नाजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र पछिल्लो शनिबार तपाईँसँग तिनै रमाइला कुराकानी गर्न तिनै नयाँ पुराना लुफाकाको साथमा तपाईँको माझमा उपस्थित हुनेछु भन्दै कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेकोमा टिकापुरको सिद्धार्थ चुक नजिकै रहेको निर्मला ब्युटी पार्लरलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको माझमा पछिल्लो शनिबार यस्तै नयाँ कुरा नयाँ गीत नयाँ साथीको साथमा तपाईँसँग उपस्थित हुनेछौ भन्दै यो मिठो भाका तपाईँको माझमा छोड्दै कार्यक्रम लोक चौतारीको यो सुन्दर बसाईबाट तपाईँको आजको शनिबारको दिन शुभ रहोस् भन्दै म भाग्य कुँवर पनि बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाए हुन्छ र कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो।
4: मैलो चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्यो लाग्यो हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरोला रोड, टिकापुर, कैलाली।

0: अब खबर विस्तारमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्ट र मन्त्रीहरूको आफ्नो एक महिनाको तलब रसुवाका बाढ़ी प्रभावित नागरिकको सहयोगका लागि दिने भएका छन्। हिजो बसेको प्रदेश मन्त्री परिषदको बैठकले मुख्यमन्त्री भट्ट सहित प्रदेश सरकारका मन्त्रीहरू एक महिनाको तलब रसुवाका बाढ़ी प्रभावित नागरिकलाई सहयोग स्वरूप उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले रसुवाका बाढ़ी प्रभावितका लागि सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट 2 करोड़ रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनामा सहयोग पुगाउने उद्देश्यले प्रदेश सरकारले उक्त निर्णय गरेको जनाएको छ। मुख्यमन्त्री तथा मन्त्रीहरूको तलबबाट हुने सहयोगसँगै प्रदेश सरकारको 2 करोड़ रूपियाँ सहयोगले बाढ़ी प्रभावित क्षेत्रमा राहत कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। रसुवाको भोटेकोसीमा आएको बाढ़ीले धादिङको बैनेरीदेखि गलौदीसम्मको काठमाडौँ मुगलिङ सन्डमा थुपारिएको लेडो पछ्याएपछि शुक्रबार राति 8 बजेदेखि सड़क एकतर्फी सञ्चालनमा आएको छ। सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख दिल्ली नारायण पाण्डेले बैरेनी क्षेत्रमा केही लेडो बाँकी रहेकाले तत्काल दुईतर्फी यातायात सञ्चालन नगरिएको बताउनु भएको छ। उहाँले सवारी साधनको चाप भएका ठाउँमा सुरक्षाकर्मी राखेर सहजीकरण गरिएको र दुईतर्फी सड़क सञ्चालन गर्ने योजना रहेको बताउनुभयो। रसुवा भोटेकोसीमा बुधबार आएको विनाशकारी बाढ़ीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौँ मुगलिङ सन्दमा सड़कमा लेदो थुपारिएको थियो। बाढ़ीले ठाउँ ठाउँमा थुपारिएको लेडो पछ्याएपछि शुक्रबार राति 8 बजेदेखि सड़क एकतर्फी सञ्चालनमा आएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख दिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा लेडो पूर्ण रूपमा पछ्याउन बाँकी रहेकोले सड़क एकतर्फी सञ्चालनमा आएको उहाँको भनाइ छ। कञ्चनपुरमा नदीमा डुबेर बालकको ज्यान गएको छ। कञ्चनपुरको बेटकोट नगरपालिका 5 धरमपुर स्थित चौधरी नदीमा पौडी खेल्ने क्रममा डुबेर 13 वर्षीय बालकको ज्यान गएको हो। स्थानीय गोकुल पन्त पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए। उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले शुक्रबार साँझै मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। खबरमा एकैछिनको विश्रामपछि आउने नै छौं। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा।
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब

0: शिक्षण सेवा, सर्पदंशको उपचार,
1: बालरक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: खबर संक्षेपमा फेरि पनि स्वागत छ। कञ्चनपुर र बझाङबाट 14 किलो चरेसहित 3 जना पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका 5 गज रौला स्थित गोप्य सूचनाको आधारमा अवैध लागू औषध चरेस 13 किलो 905 ग्राम सहित बझाङको बुङ्गल नगरपालिका 1 दह बगर बस्ने 22 वर्षीय कलम धामीले चलाएको सुदूरपश्चिम प्रदेश 01-001-6-4811 नम्बरको सेतो रंगको बलेरो पिकअप जीप र सोही जीपमा सवार केदारस्यू गाउँपालिका 7 काडा चौर बस्ने 50 वर्षीय करण धामी पक्राउ परेका हुन्। शुक्रबारै राति इलाका प्रहरी कार्यालय गुलहरिया र अस्थायी प्रहरी पोस्ट गजरौला कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जीपको बोनेटमा लुकाई छिपाई राखेको अवस्थामा चेक जाँच गर्दा उक्त पदार्थ फेला परी जीपसहित दुवैजनालाई पक्राउ गरेको छ। यसै गरी बझाङको पिठरचिर गाउँपालिका 4 मल्लो बत्ता स्थित सोही ठाउँ बस्ने 31 वर्षीय वीरबहादुर बोहराले सञ्चालन गरेको बोहरा किराना पसलमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले सना खान तलासी गर्दा पसलभित्र लुकाई छिपाई राखेको अवस्थामा 400 ग्राम लागू औषध चरेस फेला पारी उक्त चरेस सहित बोहरालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले रसुवाको भोटीकोशी क्षेत्रमा बाढ़ीको जोखिम रहेको जनाएको छ। भोटीकोशी र त्रिशुलीमा हाल जल सतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनिएको ताल फुट्ने जोखिम रहेकाले नदी किनारमा आवत जावत नगर्न र पूर्व सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। महाशाखाका बाढ़ीविद विनोद प्राजुलीले चीन सरकारबाट प्राप्त सूचना तथा भू उपग्रह तस्विरको प्रारम्भिक विश्लेषण अनुसार भदौ 10 गते बाढ़ी आएको स्थानमा नदी थुनिएर बनेको तालको आकार बढ़दै गएको र उक्त ताल फुट्ने जोखिम रहेको जानकारी दिनुभएको छ। नदी थुनिएर बनेको ताल बढ़दै गएको र फुट्ने जोखिम देखिएको छ। ताल फुटेमा फेरि पानी सँगै ढुंगा माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढ़ी आउन सक्ने जोखिम छ। उहाँले भन्नुभयो, भोटेकोशीमा बाढ़ी आएपछि हाल भोटेकोशी र त्रिशुली नदीको बहाव सतह सतर्कता भन्दा तल रहे पनि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। बाढ़ीको खतरा बढ़ेमा पूर्व सूचना गर्नेछौ। महाशाखाले उक्त जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म भोटीकोशीको तल्लो तटीय क्षेत्रको बासिन्दा यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। खोज खबरमा फेरि पनि विश्रामपछि आउने नै छौ। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
1: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिका को कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
4: झरी र बाढ़ीको मौसममा ओबानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: फेरि पनि स्वागत छ खबर संक्षेपमा। रसुवा र नुवाकोटका बाढ़ी प्रभावित समुदायका लागि चौधरी फाउण्डेशन र नवील बैंकले 15 करोड़ रूपियाँ बराबरको बहुचरणीय राहत तथा पुनस्थापना कार्यक्रम घोषणा गरेको छ। भदौ 10 गते आएको रसुवामा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूका लागि यी दुई संस्थाले संयुक्त रूपमा उक्त राहत प्याकेज ल्याएका हुन्। यस अभियान अन्तर्गत आपतकालीन राहतदेखि लिएर अस्थायी आवास निर्माण र दीर्घकालीन स्वास्थ्य तयारीसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन्। भदौ 11 गते नै प्रभावित क्षेत्रमा तयारी खाना, खानेपानी, बिस्कुट, लत्ता कपड़ा, तिरपाल र व्यक्तिगत सरसफाईका सामग्रीहरू वितरण शुरू गरिएको दुई चौधरी फाउण्डेशन र नवील बैंकले जानकारी दिएको छ। यस कार्यक्रममा फाउण्डेशन र बैंकका कर्मचारी स्थानीय स्तरबाटै परिचालित भएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको जोखिम रहेको जनाएको छ। महाशाखाका मौसमविद हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाड़ी भागका धेरै स्थानमा मेघगर्जन र चट्यान सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मेघगर्जन चट्यान सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग, कर्णालीको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका धेरै स्थान तथा अन्य केही हिमाली र पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्यान सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाड़ी भागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही स्थानमा भारी तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसै समाचारसँगै खबर संक्षेप सकियो। जाँदा जाँदै खबरका शीर्षक फेरि एकचोटि। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीले एक महिनाको तलब भोटेकोशी बाढ़ी प्रभावितलाई दिने। बाढ़ीले अवरूद्ध पीठविराज मार्ग एकतर्फी सञ्चालनमा। बैरेनीमा अझै लेदो पछ्याउन बाँकी र भोटेकोशीमा बाढ़ीको जोखिम अझ कायमै। हवस् त, अहिलेलाई 12 बजेको मध्याह खबर सकियो। खबरबाट प्राविधिक मित्र रत्नापुन मगरलाई धन्यवाद दिँदै म गीता चौधरी पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
5: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयकै अनुरोध।
6: जानकी गाउँपालिका 3 नम्बर वडावासी दादु भैया दिदी बहिनी हौ क्रे सड़क के किनारमे पशु चौपाए नै बान्देबी सड़क किनारमे माल वस्तु नै कुरा देबी साथे सड़क किनारमा पशु चौपाए बान्के ढुंगा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा
5: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर
7: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
8: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
8: के गर्छ र सन मेडिकेयरले
9: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
8: यति गरेपछि धेरै राहत हुने रहेछ त
9: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
8: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा
10: यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
11: तपाईँ एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ
10: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
11: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त यो कमाइ पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होला उनीहरूको लागि पनि सोच्दैछु म
10: ओहो तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
1: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
12: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि दुरु दुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359।
3: काजान छै उडन्या चरी, दिनरात भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
4: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
3: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: ए सन्त्यकी आमा, पर कान्छा शालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बिहा नगइजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
3: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छाट्टै बनाइएला छन् त्यहाँ।
4: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684412088, 98486239261।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: ले लीजिए
1: एंसल पैक किन लीजिए
2: जहिया फैन जहां फैन पैक खरीद करी 25% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीजिए कैश फिर तक ले लीजिए
2: एंसल पैक किन लीजिए शर्त लागू हुई एंसल नेपाल के लग
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
8: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
9: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन, के जादू गर्नुभयो?
5: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन।

0: दशीज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौं। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार, सम्पर्क मोबाइल नम्बर 9810625347।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ। त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि। त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ। त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484019।

हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169 64।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98148602004।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अह, हुँदैन। टिकापुर नगर

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
5: होइन चाइनाजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
5: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 98017 10672
8: स्वास्थ्यका लागि पानी

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164600204।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचालीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9864404।

0: एनसेल प्याक किन्नु भयो त?
1: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
0: एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848404।

0: लो यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन म त जानु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी छटकी तिलहरी रामलीला झाला पिजडा झुम्का बाला एक आनामा एक जोडी चूरा बबी औठी बेरुवा औठी पेन्डल एकदेखि चार आनासम्मका नौगे डिहारहरू चन्द्रमा मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ
4: इन्द्रेणी ज्वेलर्स बलभद्र चौक टिकापुर कैलाली संचालक रणबहादुर सुनार सम्पर्क नम्बर 98484-40019
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
3: बुढल्ला सुन्टो कि नै वहाँ नन्दी भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
4: अनि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस्तर तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको ल बाटी
4: ए ले ले ठिक बा चल हाली भात वट खाइ हौ जाइका हौ सामुएल ज्वेलर्स मा घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चोक टिकापुर प्रोप्राइटर प्रहरी सिंह सुनार
3: हमारे यहाँ हरेक मेरी सुन चाँदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ अर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684140208 98486 39261।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: छिछी फिर चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटरा हो तो
1: ली डायल करी 97 6 20 20 300
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: अपनों कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मना सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 300 वो 98 6 56 92 0 26
2: ओहो मेयर साहब नमस्कार है
3: नमस्कार अध्यक्षज्यू के छ त तपाईको गाउँपालिका तिरको खबर
2: हाम्रो त बिजोक छ मेयर साहब अब म त तपाईको पालिकाको खबर बुझ्न आएको यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन के जादु गर्नुभयो
3: अब के जादु भन्नु हो अध्यक्षज्यू ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
2: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि
3: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
2: हैन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
3: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
2: हुन त हो है अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
3: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त
3: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
2: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
1: विपद बारे चासो राखौं, चनाखो बनौं।
4: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।

0: कतै भूक छे,
1: कतै बाढी,
2: कतै पहिरो,
3: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो,
4: त्यसैले वृक्षारोपण गरौं, जंगल बचाऊ, भूक्षयबाट जमिन जोगाऊ।
5: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। त्यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमान आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जन धनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637072।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: ए सन्त्यकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
5: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन माथि गयो।
4: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
5: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
6: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेबी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली संचालक ध्रुव सुनार।
2: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर जानकी र जोशीपुरका 36 जना अझै सम्पर्कविहीन। आफन्तको खबर आउने प्रतीक्षामा परिवार। रसुवा बाढ़ीमा परेका आफन्त खोजीका लागि जाने परिवारलाई जानकी गाउँपालिकाले यातायात खर्च दिने। टेकबहादुर साउद स्मृति केन्द्रको अध्यक्ष मनेत्र बहादुर साउद चयन। योजना बनाएर काम गर्न सरकारवालाको सुझाव। र रसुवा बाढ़ीमा मृतकको संख्या 626 पुग्यो। त्रिशुली 3B चिनिया विज्ञ टोली परिचालन। खोज खबर अब विस्तारमा। भदौ 10 गते बिहान रसुवा स्थित भोटेकोसीमा आएको बाढ़ीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन छटपटीमा छन्। टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकाका केही व्यक्ति सम्पर्कमा आए पनि 36 जना अझै सम्पर्कमा छैनन्। उनीहरूका परिवार उद्धार भएको खबर सुन्न आतुर छन्। बाढ़ीपछि टीकापुर नगरपालिका एक समितिपुरका बीरबहादुर चौधरी, सनिशराम थारू, मणिराम चौधरी, राजेश चौधरी, भुवन चौधरी, अन्तराम चौधरी, खुशीराम चौधरी, दीपक चौधरी सम्पर्कविहीन हुनुभएको छ। टीकापुर एकै भूपू कमैया बस्तीका बादल चौधरी, बिफू चौधरी, मानबहादुर चौधरी, शिवनारायण चौधरी, परजी डगोरा थारू हुनुहुन्छ। यस्तै एकतापुरका राजकुमार थारू, विपतराम चौधरी, आशिष चौधरी, आशिषकै बहिनी कमला चौधरी, विपतपुरका साधुराम चौधरी पनि सम्पर्कमा छैनन्। टीकापुर नगरपालिका 5 मणिकापुरका चुनकी थारू, चन्द्रबहादुर थारू, धनुवा थारू, ठगराम चौधरी, कमलबहादुर चौधरी पनि सम्पर्क भइन्छन्। पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनीहरू सबै रसुवा स्थित धुन्चे हाइड्रो पावरमा कार्यरत हुनुहुन्थ्यो। यस्तै रसुवा भन्सा कार्यालयमा कार्यरत टीकापुर नगरपालिका 1 ब्लक नम्बर 13 सन्तोष नेउपाने, बैंकमा कार्यरत ब्लक नम्बर 14 सुभाष राहुल, नुवाकोटको विदुरमा कार्यरत टीकापुर 7 डाँडा बोजीका अर्जुन कुमार डगोरा पनि सम्पर्कविहीन हुनुभएको छ। वडा कार्यालयहरूले सम्पर्कविहीन व्यक्तिहरूको परिवारबाट सूचना लिई प्रशासनलाई उपलब्ध गराएको टीकापुर नगरपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो।
1: पालिकाले त केही गरेको छैन, हामीले अब यताबाट छुट्टै केही गरेको छैन। मैले भर्खर खबर चाहिँ के आयो भने हामीले भरेको त्यो रेस्क्यूको लागि टोली चाहिँ खटिसकेको छ। हामीले त त्यो फर्म मात्रै भरेको थियौँ अनलाइनमा, 29 जनाको भेटिसकेको भरेको थिएनौँ, नभेटेका जतिको भरेको थियौँ। अहिले चाहिँ हामी त्यसैमा धुन्चे हाइड्रो पावरको उसमा जाँदैछौँ, कहाँसम्म खबर आउँछ अपडेट यही हो भनेर आफै उताबाट फोन आएको थियो। रेस्क्यु टिमकै हुँ भनेर फोन आएको थियो। फेरि काठमाडौँबाट नम्बर पाऊ भन्दाखेरि होइन, के अरे हामी फेरि भइसकेपछि आफै फोन गर्छौँ भने ल्यान्डलाइनबाट आएको थियो। हामीले त्यो पोर्टलमै भनेको थियौँ कि रेस्क्युको लागि। 29 मात्रै छ त अहिलेसम्म आएको पालिकाको त।
0: टीकापुरका युवाहरूलाई काममा लैजाने समितिपुरकै ठेकेदार तुलाराम चौधरी र भान्से दल बहादुर चौधरी भने सम्पर्कमा आएका छन्। बाढ़ी आउने बेला कोठामै रहेका दुवैजना भागेर अग्लो स्थानमा जाँदा सुरक्षित भएका र उनीहरू काठमाडौँ पुगिसकेका तुलारामकी छोरी वर्षाले जानकारी दिनुभयो। आफन्त बेखबर भएका परिवारका सदस्यहरू भने छटपटी भइरहेको छ। सम्पर्कविहीन समितिपुरका राजेश चौधरीको श्रीमती पुष्पा चौधरी मूर्छित भएको फूलकुमारी चौधरीले बताउनुभयो। बेपत्ता परिवारका आफन्त छिटो खोजी गरी उनीहरूलाई घर फर्काइदिन माग गर्छन्।
2: हिजोको दिनमा हामी एकदम उठ्यौँ आशामा, अब साँझतिर भने कि त्यही सुरुमबाट त्यही लास्ट त्यही हो 216 त्यहीबाट निकाल्न लाग्छौँ भन्थे साँझ। हामी हामीलाई भने सबै कुरा राम्रो आइसक्यो, खानापिना खाऊ, केही चिन्ता नगर्नु, अहिले बर्गरको घर जाने, अब नाउ टिप्छन् लिस्टमा राख्छन् भनेर हामी गए छिटो। त्यहाँ 11 बजेसम्म त्यहाँ रुक्यौँ हामी सबै यहाँको परिवार। अब त्यही हो हाम्रो सबभन्दा सब हाम्रो एक टीकापुरका समितिपुरका मान्छेलाई ल्याइदिन पर्यो, निकालिदिन पर्यो।
0: जोशीपुर गाउँपालिका 2 मुद्दीका राजकुमार कठरिया, फाते कठरिया, मन्जु कठरिया, राजेश डगोरा, शैलेश डगोरा, नरेश डगोरा सहित 8 जना सम्पर्कविहीन अवस्थामा रहेको जोशीपुर प्रहरी चौकीका सहायक हवलदार गोविन्द बोराले जानकारी दिनुभयो।
3: जोशीपुरको हामीले 8 जनाको चाहिँ लिस्ट बनाएको छ, 8 जना छन्। अस्ति नै उनको आफन्तहरू आउनु भएको थियो, अब हामीले 8 जनाको लिस्ट बनाएर उता जीवर्गा पठा हो, अब जीवर्गाबाट सम्पर्क गरिरहेको छु भन्ने कुरा गर्दै हुनुहुन्थ्यो, तर फोन चाहिँ लाएन कसैलाई पनि भन्ने कुरा भइरहेको छ। आफन्तहरू यहीँ आएर निवेदनै दिएर जानुभयो। परहरू 1 जना छुट्टै हो, अनि 8 जना चाहिँ यहाँको स्थानीय बासिन्दाहरू हुन्, कामको सिलसिलामा जानुभएको।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
0: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
7: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
8: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
8: बेसरी टाउको दुख्ने,
7: उच्च ज्वरो आउने, बेहोस हुने,
8: घाँटी अरोरो कडा हुने,
7: कम्पन हुने,
8: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
8: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
8: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
7: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
8: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
8: सधैँ झुल टाँगेर सुत्ने गरौं।
7: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
9: स्वास्थ्य कार्यालय, कैलाली।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिन सड़क आजदेखि पूर्ण रूपमा संचालनमा। नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि स्थिति सामान्य बन्दै गयो, उद्धार कार्य पुनः शुरू।
1: अब भरिन्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौ, फुट्ने जोखिम।
0: तादिङ बेसी जाने वैकल्पिक सड़क पनि संचालनमा। पैसा राख्ने सेफ ओड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ। बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला, खोजी कार्य जारी।
2: मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा।
0: युद्वारा रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
3: आजको लागि रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पर्ने पानी पर्ने सम्भावना देखिन्छ।
0: र अस्ट्रेलियामा चलिरहेको टप T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरियासँग 1 विकेटले पराजित।
4: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: विनाशकारी बाढ़ीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद प्राजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
1: सुरुमा खोल्दाखेरि केही पहाड बढे पनि त्यसले लेदो पनि बगाएर लिएर आयो, अहिले पनि त्रिशुलीमा लेदो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ, यदि त्यो जोखिममा छ भने। अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौँ, फुट्ने जोखिम। तर अब शून्य भएको चाहिँ होइन, त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
5: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तम तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 शव फेला परेको परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
2: अहिलेसम्म अब हाम्रो चाहिँ एनयुएसीले 5-5 घण्टामा चाहिँ रिपोर्टहरू दिइराखेको छ होइन, र अब मसँग भएको यो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गर्दा सम्पर्क विहीन मान्छेहरू अहिले पनि 2426 जना चाहिँ सम्पर्क विहीन हुनुहुन्छ, हराइरहनु भएको छ, र तपाईँको चाहिँ 219 जना चाहिँ उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म चाहिँ हेऱ्यो भने 6560 जना भन्दा बढी मान्छेहरूको चाहिँ उद्धार पनि गरिएको छ भने अब 17366 जना चाहिँ सुरक्षाकर्मी चाहिँ खोज उद्धारका लागि चाहिँ फिल्डमा चाहिँ खटिनु भएको छ तीनवटै सुरक्षा निकायबाट। र यसै बीचमा अब हामीले चाहिँ खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
5: भुटेकोसीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोर्डले 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो, तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिङ सड़क आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बुधबार भोटेकोशीमा आएको बाढ़ीका कारण विभिन्न स्थानमा सड़कमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लिदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरेनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। यस्तै धादिङबेसी जाने वैकल्पिक सड़क सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवार टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, कुइरेनी टार हुँदै मास्टार जोडिने सड़क सञ्चालनमा आएको छ। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्चालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसैकि 10 भदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाण्डुसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। हाल बाढ़ीको जोखिममा रहेका रसुवा, धादिङ र नुवाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: देशभरकै कुरो गर्नु पर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मध्य प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नु पर्दाखेरि चाहिँ विशेष गरी बाढ़ी प्रभावित क्षेत्र, विशेष गरी रसुवा, धादिङ र नुवाकोट, हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौँ भने ती क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठूलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
5: यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई येलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन दुई स्थित गुम्बामा हाल 300 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यवाहक प्रमुख सुशीला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
6: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यू गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो फ्री गाडीबाट उहाँहरूलाई रेस्क्यू गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठुलो ठाउँ छ, रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
5: युरोपियन युनियन ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशुली 1 का 576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भटेकोशी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमेमा 8 र मलिखु खोला जलविद्युत आयोजनामा 7 जना, नुवाकोट तर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली 3B आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपानको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग 1 विकेटले पराजित भएको छ। यससँगै नेपाल ए ले 2 जित र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल ए ले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुर्तेलले अभिजित 70 रन बनाए पनि दीपक डुम्ब्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होभर्ट हुरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
0: बाढ़ीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
7: अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब बाँच्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग कोर्डिनेसन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले चाहिँ
0: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: प्याज त फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढ़ीको जोखिम बढ़ने गरेको छ। बाढ़ीको उच्च जोखिम रहेको राप्ती सोनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्तासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
12: बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। 2 वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढ़ी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
13: हाम्रो 2 चोटि पस्यो। पहिला त्यो साँक्रो थियो, नदी उता थियो। हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ। बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने। माटोको डेरो बनाएको त्यो त ढलिन्छ।
12: अहिले चाहिँ आ छैन जोस बाढी। राप्ती सोनारी 3 का कमैया टोल र खैरहनी लगायतका बस्तीहरू बाढ़ी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढ़ीका कारण अहिले 15-20 घर मात्र बाँकी छन्। उहाँहरू थाई तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्ष भइसकेको छ।
7: सरकारले दिएको 57 घर कति हो? त्यसपछि अहिले 15-20 घर जति होला। यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो। यो जात बनाएर लगिदिन्छ, खाने पिने सारा सुहा बनाउँछ। अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ। मर्ने अब बाँच्ने ठेगानै हुँदैन। बसोबासै यही हो, अन्त जग्गा जमिन छैन, यही बस्न परेको छ जोखिम ठाउँमा। बसौँ पछि अब सिक्कालाई ढाइरह हुन्छौँ। जनप्रतिनिधिसँग कोर्डिनेसन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरह हुन्छौँ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले चाहिँ बन्दैछ बसौँ पछि। गत वर्ष अगाडि भएको थियो, अहिले पनि यता र यता छ। सिन्हावास गलरावास यो लगभग तल साईपुरसम्म धक्का भेटाउँछ।
12: बाढ़ीबाट धनमाल जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहनीकी कल्पना थारूले बाढ़ी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनुभयो। तर यो दीर्घकालीन समाधान भने होइन।
14: डेरी सेरी सबै झल्यो त। बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो। फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनिरहेको थियो। म त झन् रातिमा पानी आउँछ कि भनेर डराएर बखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
12: त्यही बाढीकै डरले हो कि अहिले धेरैजनाले घर पक्की बनाउनु भएको छ?
14: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
12: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेम्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
15: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ 4 किसिमको चाहिँ यस्तो नमुना अभ्यास सञ्चालन गर्ने भनेको छ।
12: यता स्थानीय सरकारले भने बाढ़ीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
16: यो वर्षमा हामीले विपद प्रति कार्य योजना पनि निर्माण गरेका छौँ। डुबान भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्ट नै चाहिने छौँ।
12: विशेष गरी रातिको समयमा बाढ़ीको सन्तास बढ़ी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढ़ी नआओस् भन्ने कामना र सचेतना
17: पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ।
0: विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
18: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
20: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिवारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौं, तर यो दुखद घड़ीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौं। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 भन्दा बढ़ी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए र अहिले भइरहेको घटना र यसबाट अप्नाउनु पर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौं।
17: यसलाई रोक्न सकिँदैन, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौ, त्यसको पूर्वाधार विकास गर्न सक्छौ, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान शुरू भएदेखि हाम्रो 24 घण्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हामीले के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छौँ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिम्ल्या थियो, आज पनि अब आँखा चिम्लेकै छ र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठुलो कुरा गर्ने, अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने, एकीकृत भएर आवाज नउठाउने, आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले।
0: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ होइन, अब यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
17: हजुर, अब यही भोटेको सिकै कुरामा त्रिशुली माथिको भोटेको सिकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्मा भइराखेको छ भन्ने जुन मित्रराष्ट्र चीनबाट सूचना आयो र त्यो फुटेको पनि भन्ने जानकारी आयो र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो, तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भनिनेले त हामी भन्नु पर्थ्यो नि यो भनेर होइन भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, होइन हामी अन्दाजीको भरमा बोलिरहेको छौँ। र म विज्ञ साथीहरूलाई प्राज्ञिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नभुलौं, हामीले चाहिँ सरकारलाई त भन्ने यो संयन्त्र बनाऊ सरकार भनेर भनौँ र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले। र यस्ता खालका घटनाहरू यो अलि जुन त्रिशुलीको भोटेको सीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ, यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ, अहिले हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्। यद्यपि यसलाई रोक्न सकिँदैन तर यस्ता पूर्वाधार भयो भने हामीहरूले पूर्व सूचना दिएर हामीले गर्न सक्छौ।
4: अहिलेको यो प्रविधिको समयमा होइन अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ होइन, अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
17: हजुर, पब्लिकले सूचना नपाएको अवस्था हो छ अहिले पनि, किन यो भइरहेको छ तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्। यसमा चाहिँ तपाईँको अहिले गुगल जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ।
0: साझा खबरमा अब मिलीजुली नेपाली। तादिङ बेसी जाने विकल्प वैकल्पिक सड़कहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, केउरिनी टार हुँदै जोडिने सड़कहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क सञ्जालमा जोड़िएको छ। गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीले धादिङ बेसी जाने त्रिशुलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सड़क सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढ़ीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेशनल अस्पताल, मनमैजू शुभम इन्टरनेशनल अस्पताल, ग्रीन सिटी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह, थापाथली एपीएफ अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढ़ीका कारण प्रभावित बनिएको रसुवा स्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ। नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो। सरकारको अनुमति पश्चात 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन्। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गरेको छ। रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित बनेकाहरूका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले तीनवटा स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ। यसै गरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ। बाढ़ी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ संस्थाले सरकारले तोकिएको तीनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ। के तपाईंलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्तको खोज तथा उद्धारको आवश्यकता परेको छ भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मद्दत लिन सक्नुहुनेछ। तपाईंको जानकारीले बाढ़ीमा हराएका मानिसहरूको खोज तथा उद्धार छिटो अनि प्रभावकारी बन्न सक्नेछ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट प्रभावित भएर मृत्यु हुनेको संख्या 659 रहेको सरकारले बताएको छ। भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेका सड़कहरू केही मात्रामा सुचारू हुन थालेका छन्। रसुवाबाट उद्धार गरी ल्याइएका अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा उद्धार गरिएका व्यक्तिहरूलाई राख्न थालिएको छ। ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ र अस्ट्रेलियामा चलिरहेको टप N20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकाडेमीसँग 1 विकेटले पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
21: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
22: यही भदौ 20 गते शनिबारका दिन
23: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
21: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
23: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
22: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
24: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।
25: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। छुटाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म जीविका शाहको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरबाट सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी दुवैविध सिकाइ आदान प्रदान गर्ने वातावरण स्थापना गर्नेछ। आजको कार्यक्रममा हामी किसान सहकारी र ग्रामीण विकास बारे चर्चा गर्नेछौ। कार्यक्रमको शुरूमा हामी किसान सहकारीको परिचय बारे चर्चा गर्नेछौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत सृजना बजगाई।
1: नेपाल कृषि प्रधान देश हो, जहाँ अधिकांश जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ। तर अधिकांश किसान साना तथा सीमान्त किसान भएकाले उनीहरूसँग पर्याप्त पुँजी, आधुनिक प्रविधि, गुणस्तरीय कृषि सामग्री तथा बजारको सहज पहुँच हुँदैन। यस्ता समस्याहरूको समाधानका लागि किसानहरूलाई संगठित गरी सामूहिक रूपमा आर्थिक तथा सामाजिक विकास गर्न उद्देश्यले किसान सहकारीको स्थापना गरिएको हो। सहकारीको मूल भावना एकका लागि सबै र सबैका लागि एक भन्ने सिद्धान्तमा आधारित छ। यसले किसानलाई व्यक्तिगत रूपमा नभई सामूहिक रूपमा अघि बढ्न प्रेरित गर्छ। नेपालमा सहकारी आन्दोलनको इतिहास लामो छ। विशेष गरी कृषि, दुग्ध उत्पादन, तरकारी खेती, फलफूल उत्पादन, पशुपालन तथा बचत ऋण क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। अहिले देशभर हजारौं कृषि सहकारी संस्थाहरू सञ्चालनमा छन्, जसले लाखौं किसानलाई प्रत्यक्ष रूपमा सेवा प्रदान गर्दै रहेका छन्। सहकारीले किसानलाई बचत गर्ने, बाली विकास गराउनका साथै आवश्यक पर्दा सहुलियतपूर्ण ऋण, कृषि सामग्री, तालिम तथा बजार व्यवस्थापनमा सहयोग पुर्याउँछ। यसले किसानको आर्थिक अवस्था सुधार

0: र कृषि व्यवसायलाई व्यवस्थित बनाउन मदत गरेको छ। किसान सहकारी केवल आर्थिक संस्था मात्र होइन, यो सामाजिक रूपान्तरणको माध्यम पनि हो। सहकारीले गाउँमा आपसी सहयोग, विश्वास, सामूहिक निर्णय र साझेदारीको संस्कृतिलाई बलियो बनाउँछ। महिलाको सहभागिता, युवाको उद्यमशीलता, सामूहिक खेती, कृषि प्रविधिको विस्तार तथा स्थानीय स्रोतको प्रभावकारी उपायहरूलाई सहकारीको महत्वपूर्ण भूमिका रहेको छ। आजको बढ्दो कृषि प्रणालीमा सहकारी किसान बजार वित्तीय संस्था र सहकारी निकाय बीचको महत्वपूर्ण पुलको रूपमा स्थापित हुँदै गएको छ।
1: कार्यक्रमलाई अघि बढाउँदै अब हामी किसान सहकारीको आवश्यकता बारे चर्चा गर्छौ।
0: नेपालका अधिकांश किसान सानो जमिनमा खेती गर्छन्। उत्पादन लागत बढ्दै गएको, मौसमको अनिश्चितता, रोग किराको प्रकोप, गुणस्तरीय बिउ र मलको अभावका तथा बजारमा उचित मूल्य अप्नाउने समस्या आज पनि व्यापक रूपमा देखिन्छ। व्यक्तिगत रूपमा यी समस्याको समाधान गर्ने किसानका लागि कठिन हुन्छ। यही कारण किसान सहकारीको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ। सहकारीले किसानलाई एकै ठाउँमा आबद्ध गराएर सामूहिक रूपमा समस्या समाधान गर्ने आवश्यक प्रदान गर्दछ। कृषि उत्पादनका लागि आवश्यक बिउ, मल, कृषि औजार तथा अन्य सामग्री सहकारी मार्फत सामूहिक रूपमा खरिद गर्दा लागत कम हुन्छ र गुणस्तरीय सामग्री समयमै उपलब्ध हुन्छ। त्यसै गरी सहकारीले बचत र ऋणको सुविधा उपलब्ध गराएर किसानलाई साहु महाजनको महँगो ब्याजबाट बचाउँछ। यसबाट किसानले कृषि व्यवसाय विस्तार गर्न, पशुपालन शुरू गर्ने, सिंचाईको व्यवस्था गर्ने वा नयाँ प्रविधिमा लगानी गर्ने अवसर पाउँछन्। नेपालमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा नयाँ चुनौती सिर्जना गरेको छ। अनियमित वर्षा, बाढी, खडेरी, असिना तथा नयाँ रोग किराका लागि किसानहरू जोखिम बढेको छ। यस्तो अवस्थामा सहकारीले किसानलाई मौसम सम्बन्धी सूचना, कृषि बीमा, जलवायु स्मार्ट कृषि प्रविधि तथा जोखिम व्यवस्थापनका बारेमा जानकारी दिन सक्छ। यसले किसानलाई प्राकृतिक विपदको असर कम गर्न सहयोग गर्छ। सहकारीले किसानलाई कृषि विज्ञ अनुसन्धान संस्था तथा सहकारी कार्यसँग पनि जोड्ने काम गर्छ। तालिम, अध्ययन, भ्रमण, खेती प्रदर्शन तथा नयाँ प्रविधिको प्रयोग मार्फत किसानको ज्ञान र सिप विकास हुन्छ। यही सहकारीले कृषि उत्पादन बढाउनुका साथै किसानको आत्मविश्वास र व्यावसायिक क्षमता पनि अभिवृद्धि गर्दछ।
1: त्यसै गरी अब हामी किसान सहकारीका सेवा र योगदान बारे चर्चा गर्छौ।
0: किसान सहकारीको सबैभन्दा महत्वपूर्ण योगदान भनेको किसानलाई आवश्यक सेवा एउटै संस्थाबाट उपलब्ध गराउनु हो। धेरै सहकारीहरूले गुणस्तरीय बिउ, मल, कृषि औजार, फलफूलका बिरुवा, पशु आहारा तथा अन्य कृषि सामग्री उचित मूल्यमा उपलब्ध गराउँछन्। सामूहिक खरिदका कारण लागत खर्च र किसानले समयमै आवश्यक सामग्री प्राप्त गर्न सक्छन्। सहकारीले ऋण तथा बचत कार्यक्रम सञ्चालन गरेर किसानलाई आर्थिक रूपमा सशक्त बनाउँछ। सदस्यहरूले नियमित बचत गर्छन् र आवश्यक पर्दा सहुलियत पूर्ण ऋण प्राप्त गर्छन्। यसबाट किसानहरूले आधुनिक कृषि प्रविधि अप्नाउन, पशुपालन विस्तार गर्न, सिंचाई प्रणाली विकास गर्न वा कृषि उद्यम सञ्चालन गर्न सक्छन्। यसले ग्रामीण क्षेत्रमा स्वरोजगार र आय आर्जनका नयाँ अवसर सृजना गरेका छन्। बजार व्यवस्थापनमा पनि सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण छ। सहकारीले किसानको उत्पादन संलग्न ग्रेडिङ, प्याकेजिङ तथा बजारसम्म ढुवानी गर्ने व्यवस्था मिलाउँछ। यसले बिचौलामाथिको निर्भरता घटाउँछ र किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्छन्। दुग्ध सहकारी, तरकारी सहकारी, कफी तथा मह उत्पादक सहकारीले यस क्षेत्रमा राम्रो उदाहरण प्रस्तुत गरेका छन्। ज्ञान तथा प्रविधिको विस्तारमा पनि सहकारीको ठूलो योगदान छ। धेरै सहकारीहरूले कृषि विज्ञको सहयोगमा तालिम, गोष्ठी, रोग किरा व्यवस्थापन, जैविक खेती, माटो परीक्षण, मूल्य अभिवृद्धि तथा कृषि व्यावसायिक कार्यक्रमहरू सञ्चालन गरेका छन्। यसबाट किसान आधुनिक प्रविधिसँग परिचित हुन्छन् र उत्पादन तथा गुणस्तर दुवैतिर सुधार आउँछ। सहकारीले सामाजिक विकासमा पनि योगदान पुर्याएको छ। महिलाको आर्थिक सशक्तिकरण, युवामा कृषि उद्यमता आकर्षित गर्ने, सामूहिक विकास, वातावरण संरक्षण तथा सामाजिक एकता कायम गर्न सहकारी प्रभावकारी माध्यम बनेको छ। धेरै गाउँमा सहकारीहरूले स्वास्थ्य, शिक्षा, सरसफाई तथा वृक्षारोपण जस्ता सामाजिक कार्यहरू पनि सञ्चालन गरेका छन्।
1: Bye. कार्यक्रमलाई निरन्तरता दिई नेपालमा किसान सहकारीका चुनौतीहरूबारे चर्चा गर्छौ।
0: किसान सहकारीको महत्व बढ्दै गए पनि नेपालमा धेरै चुनौतीहरू सामना गरिएको छ। केही सहकारीमा सुशासनको अभाव, आर्थिक पारदर्शिता कमी तथा प्रभावकारी व्यवस्थापन नहुँदा सदस्यहरूको विश्वास कमजोर हुने गरेको छ। नियमित लेखा परीक्षण, साधारण सभा तथा सदस्य सहभागिता प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सहकारीको उद्देश्य पूरा हुन कठिन बन्छ। धेरै सहकारीसँग पर्याप्त पुँजी छैन। सीमित आर्थिक स्रोतका कारण आधुनिक कृषि उपकरण, शीत भण्डार, प्रशोधन उद्योग र ठूलो बजार व्यवस्थापनमा लगानी गर्न सकिँदैन। यसले किसानलाई उपलब्ध गराइने सेवाको दायरा सीमित बनाउँछ। ग्रामीण क्षेत्रमा धेरै सहकारीहरू अझै पनि बचत ऋण सेवामै सीमित छन्। जलवायु परिवर्तन, नयाँ रोग, किरा उत्पादन लगायत वृद्धि तथा कृषि श्रमिकको अभावले पनि सहकारीलाई चुनौती दिइरहेको छ। ग्रामीण क्षेत्रमा युवा विदेशी रोजगारमा जाँदा कृषि क्षेत्रमा सक्रिय जनशक्ति घट्दै गएको छ। यसले सहकारीको नेतृत्व विकास तथा आधुनिक कृषि विस्तारमा असर पुर्याएको छ। बजार व्यवस्थामा अझै पनि ठूलो समस्या हो। किसानले उत्पादन गरे पनि उचित मूल्य पाउन कठिन हुन्छ। प्रशोधन उद्योग, कोल्ड स्टोर, ढुवानी सुविधा तथा बजार सूचना प्रणालीको अभावका कारण धेरै उत्पादन नोक्सानीमा जान्छ। त्यसैले सहकारीलाई बजारसँग थप मजबुत रूपमा जोड्नु आवश्यक छ। यद्यपि यी चुनौतीहरू सावधान गर्न सकिने छन्। सुशासन, पारदर्शिता, सदस्य शिक्षा, डिजिटल व्यवस्थापन अनुसन्धानमा संस्थासँग सहकार्य तथा सहकारी सहयोगलाई प्रभावकारी बनाउन सके किसान सहकारी अझ सशक्त बन्न सक्छ।
1: कार्यक्रमको अन्तिममा हामी किसान सहकारीका सम्भावना र भावी दिशा बारे चर्चा गर्छौ।
0: नेपालमा किसान सहकारीको भविष्य अत्यन्त आशाजनक छ। देशको भौगोलिक विविधता, कृषि उत्पादनको सम्भावना बढ्ने, बढ्दो बजार मागका कारण सहकारी मार्फत कृषि व्यवसायलाई अझ विस्तार गर्न सकिन्छ। यदि किसानलाई आधुनिक प्रविधि, वित्तीय सेवा, बजार र प्रशोधन उद्योगसँग जोड्न सकियो भने ग्रामीण अर्थतन्त्रमा ठूलो पारिवारिक परिवर्तन ल्याउन सकिन्छ। यसैमा सहकारीले जैविक कृषि, जलवायु, स्मार्ट कृषि, मूल्य अभिवृद्धि, कृषि पर्यटन तथा डिजिटल कृषि प्रणालीलाई प्राथमिकता दिन आवश्यक छ। उत्पादन मात्र बढाउने होइन, प्रशोधन, ब्रान्डिङ, प्याकेजिङ र प्रत्यक्ष बजार व्यवस्थापन मार्फत किसानको आमदानी बढाउने दिशामा काम गर्नुपर्दछ। यसले नेपाली कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्नेछ। महिला र युवाको सक्रिय सहभागिता सहकारीको भविष्यमा लागि अत्यन्त आवश्यक छ। महिलालाई नेतृत्व विकास, उद्यमशीलता र वित्तीय पहुँचमा प्राथमिकता दिनुपर्छ भने युवालाई आधुनिक कृषि, कृषि प्रविधि, कृषि व्यवसाय र नव परिवर्तनसँग जोडिनु पर्छ। यसले वैदेशिक रोजगारमा निर्भरता कम गरी गाउँमै रोजगारी सिर्जना गर्न मदत गर्छ। सरकार, स्थानीय तह, अनुसन्धान संस्था, विश्वविद्यालय तथा निजी क्षेत्रबीचको सहकारिता अझ प्रभावकारी बनाउन आवश्यक छ। अनुसन्धानबाट प्राप्त नयाँ प्रविधि किसानसम्म पुर्याउने, जलवायु परिवर्तन अनुकूल कृषि प्रणाली विकास गर्ने तथा सहकारीको संस्थागत क्षमता अभिवृद्धि गर्ने कार्यमा प्राथमिकता दिनुपर्छ। अन्तत किसान सहकारी केवल आर्थिक संस्था होइन, ग्रामीण विकासको आधारशीलता हो। यसले किसानलाई आत्मनिर्भर बनाउँछ, उत्पादन बढाउँछ, बजारसँग जोड्छ, सामाजिक एकता बलियो बनाउँछ र समृद्ध ग्रामीण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँछ। पारदर्शी, उत्तरदायी, प्रविधि मैत्री र किसानमुखी सहकारीको विकास गर्न सके नेपालको कृषि क्षेत्र अझ दिगो, प्रतिस्पर्धी र समृद्ध बन्ने निश्चित छ।
1: यिनै विषयवस्तुका साथ कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया, सुझाव, सल्लाह छन् भने सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज टिकापुरमा लेखी पठाउन सक्नुहुन्छ अथवा यस एफएमको फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। रेडियो कार्यक्रममा हाम्रो कृषि सुनिदिनु भएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्न हुने रत्नापुन र साक्षात्कारकर्ता सृजना बजगाईलाई धन्यवाद दिँदै म जीविका साहले बिदा दिनुहोस्। नमस्कार।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825373772।

0: छिच्छी, कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू भयो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चौक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै फारु गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40 16 60।
2: तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ ₹600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा ₹15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, सैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41। महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटकी तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायन बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली, संचालक रणबहादुर सुनार, सम्पर्क नम्बर 98 484 40 19।

0: नौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपत मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, खैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जन धनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: दन्तरोग रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा
7: हरेक महिनाको प्रत्येक शनिबार,
6: र सिटी स्क्यान सेवा
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बिमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
6: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
8: बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: फिरता फिरता 20% सम कैश फिरता सैले पनी चाह पनी
1: कैश फिरता लिनु भएता
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं
4: यो ओसीएमसी भनेको के आयो फेरि
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
4: ओसीएमसीले के सहयोग गर्छ त
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 9854899213 इमेल ocmctikapur@gmail.com
7: यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
8: तर एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुल छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ
7: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
8: अनि सुधार घेरामा बसेको बेला कसको पो कमाइ हुन्छ त जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त यो कमाइ पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म
7: ओहो तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछ तयार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
9: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश
10: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
11: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ
12: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
11: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
12: बेसरी टाउको दुख्ने
11: उच्च ज्वरो आउने बेहोश हुने
12: घाँटी अररो कडा हुने
11: कम्पन हुने
12: पक्षघात हुने
11: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
12: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
11: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
12: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
11: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ
12: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
11: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
12: सधैं झुल टाँगेर सुत्ने गरौं
11: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
13: स्वास्थ्य कार्यालय कैलाली
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: हात बाटो तिन जन्म
1: फेरी प्रभुजीको हात बाटो तिन जन्म मर्यो
0: प्रभुजीको हात बाटो तिन जन्म
2: महाराज परीक्षितलाई सुखदेवले आज्ञा गर्नुभयो अब त्यहाँ देख्नु प्रान्त राजन परीक्षित तपाईँ के सुन्न चाहिँ बस्छ भनिकन सोद्धाखेरिमा लौ त मेरो महाराज परीक्षित अब तपाईँलाई मैले जुन कथाले उपाख्यान बताइरहेको छु बाँकी अंशको लागि अब केही सुन्न चाहनुहुन्छ भन्दा भगवान हजुरका मुखारविन्दबाट सब भयो। अब सारा सम्पूर्ण राजा महाराजाहरू जम्मा भए यज्ञ सुसम्पन्न भयो सरकार सम्पन्न भयो यज्ञ सम्पन्न यज्ञ भइसकेपछि समाप्तिको दिनमा भोज खान पर्छ भनेको छ क्या यज्ञमा अब हाम्रो पनि भोलि दिए खाने भने हो अब खै तर आज के खुवाउने भनेको छ नि हेरौँलाई नि हेर्न त लेखेर बस त्यसै होला हुन त के सुक्खा रोटी र तरकारी भए बन्द बस् त त्यहाँ भन्दा के भन्थे त्यति भइसकेपछि आखिरका बिचमा ल यही प्रकारले दमघोष नाम गरिएको राजाका घरमा शिशुपाल मर्यो शिशुपालको तेज भगवानमा प्रवेश भयो शिशुपाल परमधाम गयो। अब आयो महाराज अब भोज खाने कुरामा आयो सारा एक सम्पन्न भयो राशुए सम्पन्न भयो पञ्च पाण्डवको हर्ष विभोर महाराज पाण्डव स्वर्गारोहण एक कुरा आनन्द भइराखेको थियो अचानक पूर्वक त्यो सभा कस्तो रहेछ भन्नुहोला भने जलमा थल देखिने थलमा जल ढोका लाए ठाउँमा उगारो उगारा ठाउँमा लागेको त्यस्तो देखिँदछ चिप्लो ठाउँमा ओभानो ओभानो ठाउँमा चिप्लो के आश्चर्य है तर त्यो सभाको परिणाम कसैलाई थाहा थिएन दुर्योधनलाई त झन् थाहै रहन्छ दुर्योधन राजा आए त्यही बाटो चुप्प लाग्ने बढी होइन र त्यहाँदेखि प्रान्तका लागि दुर्योधन नाम गरिएको राजाको त्यसदेखि पछाडिबाट बडो प्रेम साथसँग आज्ञा गरे दुर्योधन राजालाई त्यो परिणाम थाहा रहन्छ दुर्योधन नाम गरेको राजालाई थाहा रहन्छ जलमा थल थलमा जल देखियो अब यसकारणबाट जल भनेर राजा दुर्योधनले जामा स्याहार्दै आएको एउटा थोपै पानी रहन्छ यहाँ त पानी रहेछ भनेर सुरु सुरु पानी रहन्छ भनेर सुरु सुरु गएको चुरलुम्मै डुबे यहाँ त ढोका ला रहन्छ भनेर सुरु सुरु गएको माथाप्लाम बजेर यतापट्टि पङ्लाङ्गै यहाँ त ला रहेछ भनेर उगारेको उतापट्टि पङ्लाङ्गै लागै रहन्छ यहाँ त चिप्लो रहेछ भएर होसियारी गएको केही न केही चिप्लो रहन्छ भएर सुरु सुरु गएको पेलित्तै अनि त्यसो भएपछि त्यहाँ भन्दा हाँसो लाग्ने के हुन्छ त नि अनि त्यसदेखि पछाडिबाट सारा समस्या पर्यो समस्या भइसकेपछि अब के गर्ने भनेर सारा जनहरू आँचिए दुर्योधन नाम गरेको राजाको मानहानी भयो अरू कोही बलिया थिएन लडक्का चुल्ठो लड्का र सोह्र श्रृङ्गारको चुल्ठो लड्का र द्रौपदी रानी खित्का छोएर हाँसिन् बाउ चाहिँ अन्धो भनेको त छोरो पनि अन्धै रहेछ ल भन्ने अनि त्यसदेखि पछाडिबाट अन्धाको पुत्र अन्धै हुँदो रहेछ भनेको उनीहरूले दुर्योधन राजा जुरुको उठेर आज्ञा गर्यो तँलाई पाँचवटा कि एउटी बेसिया तैँले आज मेरो अपमान गर्ने तैँले त्यत्रो अपमान मलाई त्यो चुल्ठोमा समातेर यो सहरबाट तँलाई निकालेर यो सहरको कब्जा गर्न सकिन भने मेरो नाम नलिलिस भएर पड्कियो त्यही न्यूले महाभारतको बीजारोपण भयो भगवान प्रभुले चित्त बुझाउनु भयो महाभारत रोपियो अब महाराज यति हो छोरी मान्छेले कपाल देखाएर हाँसेको कारणले खेरि महाभारत भयो त्यस्तो छोरी मान्छेको कपाल अलछिना कपाल त्यसो भएर जेठा जुलाई र ससुरालाई अब मितहरूलाई गुरुहरूलाई छोप्ने भन्थे अहिले अहिले त ए जेठा जुलाई त दाई भने होइन किन छोपिरहन्थे दाईलाई किन कपाल छोप्ने त्यसैको हात आटेको लाएर बसिरहोस् दाई चाहिँ तिहार होइन त दक्षिणा दियोस् गोडामा ढोइदियोस् बसोस् त त्यति भएपछि लौ त महाराज परीक्षित अनि दुर्योधन नाम गरिएको राजाले मानहानी भएको कारणले सारा सम्पूर्ण जनहरू हाँस्दै भन्न लागे हरे जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको

जल पनि हिँडिछु राजा जल पनि होइन जल पनि हिँडिछु राजा जल पनि होइन थल भने टेक्छु राजा थल पनि छैन जलमा टेक्छु भन्दा फेरि भैमा पल्टिरहेको दुर्योधनमा।

आफू यता आएको बेलामा भन्ने कुरा थाहा पाएपछि अनि परमात्मा दौडेर सवारी हुनुभयो। लौ त राजा युधिष्ठिर राम्रोसँग राजनीति सम्पन्न भएको छ, तपाईँहरूको कार्य सम्पन्न भएको छ, अब यहाँ म बसिरहेर के प्रयोजन छ र हस्म विदा हुन्छु भनेर प्रभु विदा भइबस्छु। फेरि काम सकिसकेपछि बसिरहने नै हुँदैन कि, भोलिपल्टबाट कसले वास्ता गर्छ, काम सकियो, त्यसै कारणले हिँड्न काम छ। ल लौ त्यसो भनेदेखि ठिकै छ मेरो परमात्मा, अब यसदेखि पछाडिबाट आफ्नो काम कर्तव्य पूरा गर्नका लागि स्वयं भगवान परमात्मा आफ्ना छोरा नातिका साथमा लडाईँ गर्नेवाला धुमन नाम गरेको मन्त्रीका साथमा लडाईँ गरिबस्छु र त्यसका सैनिक सारा ध्वस्त, प्रभुले आफ्नो छोरा प्रद्युम्न रणस्थलबाट घायल भएको थाहा पाएर पनि लडाईँ गरिएकोमा धन्य होस् तिम्रो जय होस् भन्दै आफ्ना छोरा नातिलाई शल्यक्रियाको साथमा सम्पूर्णलाई छोएर उपचारार्थ प्रभुले कार्य पूर्ण गर्नुभयो र त्यस लडाईँमा दन्तपक्र विदुरथहरू पनि ढले। अनि त्यसपछिबाट भगवान कृष्ण आफ्ना दाजु बलरामसँग विचार गर्नुहुन्छ, पक्कै अब दाइको र मेरो कृति घम संग्राम पर्ने भयो, महाभारत हुने नै भयो, महाभारतमा दाजुले पक्कै नै मलाई जब यस किसिमबाट दुर्योधनलाई सहयोग, मैले कृष्णलाई माने अर्जुनलाई सहयोग गर्दा यो दाई भाइको जब लडाई कसो गरेर समस्याको समाधान गर्ने होला भनिकन भगवान कृष्णले उल्टो बोल्नुभयो, दाई बलराम म त तीर्थ जान्छु भन्न थाल्नुभयो, भगवान हामी जान्छौँ भने दाजुले त्यही भन्लान् भनेर भनेको, भुँदालाई उल्टो बोल्नुपर्छ, तपाईँ जानुहोस् भने जाँदैनन्, त्यसै कारणले म जान्छु दाई भने, किन मैले धेरै मान्छे मारे त्यसै कारणले अपराध लाग्यो म जान्छु भन्नुभयो। अनि त्यसदेखि पछाडिबाट लौ त्यसो भनेदेखि मै जान्छु भन्नुहुन्छ भने पाल्नुहोस् त दाई, यहाँ केही काम बिग्रदैन, हजुर पछि पाल्नुहोस् भन्नुभयो र हुन्छ भनेर बलराम गएका, जाँदा जाँदा जाँदा जाँदा सारा तीर्थ गर्दै जाँदा नैमिषारण्यमा पुगेका थिए, स्त्रीणी सौनका ऋषिहरू कथा श्रवण गर्न बस्नु भएको, सूतनामा पौराणिक कथा भनिरहनु भएको, व्यासमा बस्दा कसैलाई ढोगिदिन नमिल्ने हुनाको कारणले बलरामजी आउँदामा उहाँले पण्डितजीले ढोगिदिनु भएन, अरू सबैले ढोगे उठे, ए म जतिको आउँदा नढोग्ने तल पण्डित भाइ भन्न भएर कुशको चार अमलको कुशको टुक्राले झटारो छोडिदिएका थिए, पण्डित भुतुक्कै हुई त्यहाँसम्मका बलिए, हाम्रो फलक चार अमलको कुशको टुक्राले लाग्दाखेरि पोर्लोकै हुई त्यतिसम्म रच यस्तै हुँदो सुसुपाल मर्यो। मरिसकेपछि अनि त्यहाँभन्दा ठूलो घटना के भयो, पण्डितको मृत्यु भयो, यज्ञ त समाप्ति नै भइहाल्यो, अब के गर्ने, हाकार पर्यो अनि साराले धिक्कार गर्न लागे, धिक्कार यस्तो तपाईँको काम, महानुभाव तपाईँले गर्नुपर्ने नीति यही हो, यस्ता प्रभावबाट जब आफूलाई अर्काले ढोगिदिन भनेर मार्ने त्यो पनि धर्म हो, ढोग आफ्नो मान आफैले खोज्ने अरूले पो आएर दिने, धिक्कार तपाईँलाई बलरामजी। अब इलबल नाम गरेको दानवको छोरो बलबललाई मारिदिनुहोस् नम्बर एक, दोस्रो नम्बरमा के छ, भयभरको सारा तीर्थ भ्रमण गर्नुहोस् एक वर्षभित्रमा, अनि एउटा पण्डित चाहियो भनेको हुनाले कौशिकलाई रोमार्षण स्थापन गरिदिइहाल्नुभयो, पण्डित चाहिँ इलबल नाम गरेको दानवको छोरो बलबललाई मार्नुभयो र अनि तीर्थाटन गर्नका लागि बलराम जानुभयो, त्यही बेलामा कृष्ण भगवानले महाभारत युद्ध गरेर एकलौटी अर्जुनको विजय गराइबक्सियो, यस्तो थियो। सारा सम्पूर्ण गण बलराम तीर्थाटन गर्दै गर्दै जानुभयो, सम्पूर्ण तीर्थ गरिसक्नुभयो, दण्ड कारणले नैमिषारण्य श्री शैल बेकण्ड काम कोष्ठी पुरी शरीरबरा सेतु बन्धव गंगा सागर कपिलदेव आश्रम अनि सप्त गोदावरी पम्पा नदी सिन्धु नदी अन्धसोडो महानदी ऋषिकुल्या त्रिषामा मन्दाकिनी जमुना आदि गरिएका सारा तीर्थ गइसक्नुभयो, एउटा तीर्थ जानु भएन महाराज, सारा तीर्थ बलराम जानुभयो, तर काशी जानु भएन, काशी किन नजानु भएको भन्दा काशीमा चाहिँ श्रीमती नभए जान नहुने, पत्नी भए लिएर जाने, पत्नी नभई एक्लै जान, पत्नी घरमा छोडेर चाहिँ नहुने, फेरि छँदै छैन भने के गर्ने त भन्दा छँदै हुँदै नभएका चाहिँ एक्लै जाने, काशीसम्म पुगेर आउन चार दिनलाई कसकी चाहिँ माग्ने त नि, फेरि लिएर बुझाउँदा बुझ्छ र नि, फेरि त्यो हरो किन लिएर गइरहे भइगयो र अनि त्यहाँदेखि प्रान्तका लागि अब के गर्ने, नभएकाको रित्तै जाने, भएकाको पत्नी लिएर जाने, दुईटी रचन भने के गर्ने भनेर सोद्धा जे

कि लैजाने कान्छीलाई चाहिँ मैया यसपालि यस्तै पो घर बस भन्ने बरु उताबाट काशीबाट साडी ल्याइदिउँ होला भन्दै दङ पर्थ्यो बस्थ्यो। हा जेठी जति फुर्किएर अब काशी जान पाइँ भनेर भैमाना भाँडा भा होला नि अनि लौ त महाराज यसरी जब सारा तीर्थका निमित्त जानुभयो तर महाभारतको लडाईँ 18 दिनको कुरुक्षेत्रमा भइरहेको रहेछ भीमसेनको र जब दुर्योधनको लडाईँ त्यो लडाईँलाई स्तम्भन गरिदिनु भयो र एकछिन गएर छेडछाडका कुरा गर्नुभएको त्यो केही लागेन र भागा भाग अनि भगवान कृष्णको त्यहाँ ठुलो सम्मान भयो। आखिरमा सारा तीर्थ भयो काशी बाँकी रह्यो सारा तीर्थ भइसक्यो बाँकी रह्यो काशी सारा तीर्थ भइसक्यो बाँकी रह्यो काशी पत्नी साथमा नहुँदामा।

0: हे श्री बलराम जी सारा तीर्थ संपूर्ण परिपूर्ण करी सके पछि आज जब भगवान कृष्ण ले महाभारत संपन्न करी बक्सेको वर्णन हजुरलाई मैले प्रस्तुत गरे अब बाकी तपाई के सुन्न चाहिए बक्सुन्छ भनिकन राजा परीक्षितलाई श्रीमद् भागवत को महत्व को बारे में यथार्थ प्रमाण कराउँदै हुनुहुन्छ भन्ने सम्मान को कथा यस अध्यायबाट
1: नै बोलो श्रीमद् भागवत महापुराण को
0: प्रभु महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराण को दशम स्कंद को 80 अध्याय को बीच हिजो को कथा कृष्ण बलराम श्रीराम भन्ने ब्राह्मण सँगै पढ्ने वाला थिए। अब तीन को नाम सुधामा रहेको थियो। अब सुधामा नाम गरेको ब्राह्मण को चरित्र सुन्नुहोस्। कृष्ण भगवान बलराम तीन जना पढ्न जान्नु भएको श्रीरामका साथ एक दिन गुरुआमाले खाजा दिनु भए रहेछ। खाजा खान भनेर जब दाउरा पनि खाने खोज्ने खाजा पनि खाने भएर गएको बाहुनले पोको झुन्ना रहेछ। पानी आयो कोही नभए बेला फुकाएर हेरेको असाध्यै मिठो जस्तो लाग्यो। एक आफ्नो भाग खाइदिएछ बाहुनले रोकिनै सकेन। बलरामको भाग खाइदिएका थिए दुई गुणा बढी भोग लाग्यो। कृष्णको भाग खाइदिए चार गुणा भोगै लाग्यो। पोकै हरायो भनिदिन्छु भनेर खाइदिएछ। अनि कृष्ण बलराम आइपुग्नु भयो होइन मिजु। अब पानी आयो जाडो पनि भयो खानेकुरा पनि चाहियो। अब के गर्नु पर्यो ल्याउनुहोस् न भन्दाखेरि वहाँ मेरो भगवान् बोल्दै बोल्दैन बाहुन दाहिने घोडाको बुढी औँठो भैँमा खोटिया छ पटपट अम्लो पड्का छ बसिया छ धुरु धुरु रुन लागे। अनि के छ भन्दा बोल्दैन यो पक्कै पनि यो बाहुनले खाएछ भन्ने बुझेर आजबाट अर्काको भाग अर्काले खाइदिएको हुनाले तिम्रो नाम आजबाट श्रीदामा होइन आजबाट सुधामा भयो है त भनेर श्राप दिनुभयो। अब सुधामा भए। सुधामा भएपछि बडो दुःख थियो के घरमा। कृष्ण दरबार सवारी सुधामा ब्राह्मण दयाका खानी एउटी कुचैला बाहुनीसँग बिहा गरेको सम्पत्ति नभएपछि श्रीमती रिसाउन थालिहाल्छन् जसकानी त्यही हो लैदी उन्जेलसम्म हाम्रा उहाँ भन्छन् जसकानी रित्ते गादिन ज्यान जवान धौ हो कि होइन ठाडी आउँछ भोटे कुकुर झै। अब के गर्ने होला लौ न मेरो भगवान भनेर बडा चिन्ता लाग्यो। सधैँ शास्त्र पल्टाएका छन् बुढा कामकाज छैन अरू काका उद्योगी छन् आफ्नो केही छैन शास्त्रमा यो लेखिया छ बुढी भनिया छ अब त्यो सुनेर मात्रै अगाइँदैन घरमा बसाउने कुरा छैन यस्ता पनि सनी पर्न पर्दो रहेछ भगवान मर्न पाएन हुन्थ्यो भने चाहिँ बुढी। आखिरमा बुढीले ठुङ्गेको ठुङ्गे गर्दा साह्रै रिस उठेछ र अनि तपो कत्रा छोरी हो र के नचिनिया छ र जान मलाई छोडेर अन्तै जा कसैले पत्याउँछ भने हामी त भगवान कृष्ण जस्तासँग मित लगाएको 64 दिनमा 64 कला विद्यासँगै बसेर पढेको अध्ययन मण्डलमा तैँले भन्दा हुन्छ भन्न थाले। ओहो भगवान कृष्णैसँग मित लगा कोसा त नि त्यसो भएदेखि केही दिन्छन् कि राजाका दरबारमा गुरुका पासमा मितका पासमा जाँदा रितुवाज जान हुँदैन भनेको छ। ले खानेकुरा भन्नुभयो हस्त भनेर खानेकुरा जब जम्मा तयारी गराउन गएको यस प्रभावबाट सारा सम्पूर्ण गाना खानेकुराका लागि तयारी भइसकेपछि बन्दोबस्त मिल्यो। कृष्ण भगवान प्रभुको प्रार्थना भयो अनि तत्कालमै गएर उनले बन्दोबस्त मिलाइन् खानेकुरा खोजिन् के गएर जब ल्याउने त भनेर भन्दाखेरि पृथुको तण्डुल महाराज पृथुको तण्डुलको अर्थ हुन्छ चिउरा र भुस मिसिएको कनिका त्यही चार मुठी कनिका दिएछ र त्यही पोको पाएर अहिले ब्राह्मण आए। यस कारणबाट ब्राह्मण आइसकेपछि सरासर आफ्नो जब भगवान कृष्ण परमात्मा परमेश्वरको दर्शन गर्न भनेर जानुभयो अनि त्यसदेखि पछाडिबाट भगवान कृष्ण परमात्माका पासमा सुधामा नामको ब्राह्मण लट्ठी टेकेर आउनु भएको छ अत्यन्त समस्याको प्रभाव बाट र त्यसै कारणले आखिरका बीचमा कमर दुख्यो भन्दै आइरहेछ र त्यस अवस्थाका बीचमा सुधामा नाम गरेका ब्राह्मण आए भगवान कृष्णको दर्शन भेट गर्नका लागि। झिलिमिली संसार अत्यन्त सुन्दरताले पूर्ण भएको महाराज यही होला दरबार। गएर ढोकामा सोधे जहाँ पनि भला वस्त्र कपडा राम्रो राम्रो लुगा लगाएर आउनेलाई छाँटकाँटका लागि जानी खुला हुन्छ मान पद प्राप्तिका लागि थाङ्ना मगनेलाई कोले गन्छ र यहाँ गर्नुहुन्न उहाँ गर्नु भनेर यस किसिमबाट भन्न लागेको थिए। तर कृष्ण भगवान परमात्माले आफ्नो मितलाई आएको प्रमाण पुजी बोक्छु र ओ मिचु पाल्नुहोस् भनेर यस किसिमबाट झ्याप समातेर ल्याएर सिंहासनमा ल्याएर

सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापु एफएम 101 मेगाहर्जमा हरेक हप्ताको आइतबार बिहान 5:30 बजेदेखि 5:45 बजेसम्म प्रसार हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धन्दा साईको तर्फबाट हार्दिक स्वागत साथै ख्रिष्टी अभिवादन जय मसीह तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाजीहरूबाट बाइबलीय आध्यात्मिक प्रवचनका साथै समुद्र भजन क्रोस गीत प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको शुरूआत गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन पछि अबको समय रहेको छ बाइबली प्रवचनको, र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर एकता समाज कैलालीका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाई। सबै श्रोतागणहरूलाई जय मसीह, नमस्कार। म विशेष गरेर प्रेरितहरूको सार भन्न गइरहेको छु। म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि, अनि उहाँका एक्लै पुत्र हाम्रा प्रभु येशू ख्रिष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रुसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउतनुभयो, स्वर्गमा चढ़िजानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिनेपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन। हामी सानो प्रार्थना गर्नेछौ। जीवित पिता, हामी तपाईँलाई धन्यवाद चढाउँदछौ। पिता परमेश्वर, पुत्र परमेश्वर, पवित्र आत्मा परमेश्वर, त्रिएक परमेश्वर, तपाईँको आदर अनि सम्मान गर्छौं। तपाईँले हामीलाई अहिलेसम्म बचाउनु भयो, त्यसको लागि धन्यवाद चढाउँदछौ। सामुदायिक एफएम मेगाहर्ज 101 अहिले हामी तपाईँसँग प्रार्थना गर्दछौ। परमेश्वर पिता, तपाईँले यो संस्थालाई उन्नतिको शिखरमा लैजानुहोस् भनी प्रार्थना गर्दछौ। यस्तै गरेर हामी प्रार्थना गर्छौ पूर्वपट्टि गएको रसुवा, नुवाकोट, भोटे कोशीको बाढ़ीले गर्दाखेरि धेरै क्षतिग्रस्त भएको छ। त्यहाँ शोकाकुल परिवारहरू छन्, कति मानिसहरू तहस नहस भएका छन्। हामीलाई त्यति धेरै थाहा छैन, तर पनि धेरै ठूलो नोक्सान भएको छ हामीलाई। ठूलो हामी सबैजना मर्माहित भएका छौं। तिनीहरूको लागि घर परिवारमा जो छन् तिनीहरू सबैको लागि प्रार्थना गर्दछौ। जो घाउ चोटपटक छ, अस्पतालमा छन्, बाहिर छन्, भित्र छन्, सबैलाई तपाईँको चरणमा राख्दछौ। सबै दुखित परिवारलाई यति बेला तपाईँसँग विन्ती गर्छौ, तिनीहरूलाई तपाईँपट्टिबाट आर्थिक सहायता, सामाजिक सहायता, विचार विमर्श, मनोविमर्श दिनलाई तपाईँले आफ्ना मानिसहरूलाई पठाउनुहोस् पिता। हामी प्रार्थना गर्छौं यो दुःखद घड़ीमा तपाईँले सरकारलाई धेरै सहायता गर्नुहोस् र विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रबाट सहायता आइरहेछ, राम्रो सदुपयोग होस्। हामी चाहन्छौं परमेश्वर पिता, तिनीहरूको घाउ चोटपटकमा जो बाँचेका छन् तिनीहरूलाई छिटोभन्दा छिटो निको हुन सकोस् भनी तपाईँसँग विन्ती गर्दछौ। यस्तै गरेर हामी प्रार्थना गर्छौ परमेश्वर पिता, त्यहाँ काम गर्ने सशस्त्र गण, मिलिट्री, आर्मी र प्रहरी प्रशासन र विभिन्न निकायका स्वास्थ्यका कर्मचारीहरू र डाक्टर, वैद्य, नर्स सबैको लागि प्रार्थना गर्छौ परमेश्वर पिता। अन्तर्राष्ट्रिय क्षेत्रबाट जुन डेड बडीलाई लिन आइराखेका छन् उनीहरूलाई पहिचान गर्नलाई तपाईँले विद्वानहरूलाई पठाउँदै हुनुहुन्छ, ज्ञानी पुरूषहरूलाई पठाउँदै हुनुहुन्छ। तिनीहरूको लागि प्रार्थना गर्छौ। जो दुःखद घड़ीमा विभिन्न देशहरूले शोकाकुल परिवारलाई सान्त्वना दिइराखेका छन् तिनीहरूलाई पनि धन्यवाद दिन्छौ परमेश्वर पिता। तपाईँको नाउँमा तपाईँले यो जुटाइदिनुभयो, साँच्ची नै तपाईँले त्यहाँ अब जति बचेका छन् अब सबै कुराहरूमा तपाईँको ठूलो आशीर्वाद रहोस्, फेरि पहिला जस्तै हुन सकोस् भनेर हामी प्रार्थना गर्छौ। यो घोट चोटपटक घाउ लागेको छ हाम्रो नेपाल देशमा, सबैलाई तपाईँले सहायता गर्नुहोस्। तपाईँका सबै आफ्ना मानिसहरूलाई तपाईँले बचाइराख्नु भएको छ, धन्यवाद चाहँदछौ। अझै बचाउनुहोस् पिता, अब दुःख तकलीफबाट बचाइराख्नुहोस्। यो बिन्ती येशू मसीहको नाम तारा माग्दछौ, सुनिकरण ग्रहण गर्नुहोस्। आमेन। हामी प्रार्थना गर्दछौ फेरि पनि, र भजन संग्रह 139 पढ्छौ। राजा दाउदले लेख्नु भएको, हे परम प्रभु, तपाईँले मेरो पारख गर्नुभएको छ अनि मलाई चिन्नुहुन्छ। तपाईँले मेरो बसाई र मेरो उठाई जान्नुहुन्छ, टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। तपाईँले मेरो बाहिरी जवाई र मेरो सुताई स्पष्टसँग जान्नुहुन्छ र मेरा सबै आचरणहरूसँग तपाईँ परिचित हुनुहुन्छ। मेरो जिब्रोमा कुनै कुरा आउन अघि नै हे परमप्रभु तपाईँले यो सम्पूर्ण रूपले जान्नुहुन्छ। तपाईँले मलाई अघि र पछि घेर्नु भएको छ र आफ्नो बाहुली ममाथि राख्नु भएको छ। यस्तो ज्ञान मेरो निम्ति साह्रै आश्चर्यपूर्ण छ, यो प्राप्त गर्न मेरो निम्ति अति गाह्रो छ। तपाईँका आत्माबाट म कहाँ अलग जान सक्छु अथवा तपाईँको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? म आकाशमा गए भने तपाईँ त्यहाँ हुनुहुन्छ, गहिराईमा आफ्नो ओछ्यान बनाए भने त्यहाँ पनि तपाईँ हुनुहुन्छ। प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारमा गएर बसे भने पनि त्यहाँ पनि तपाईँको बाहुलीले मलाई डोर्याउनेछ र तपाईँको दाहिने बाहुलीले मलाई पक्रिराख्नेछ। यदि म भनौँ अध्यारोले मलाई छोप्नेछ अनि प्रकाश मेरो चारैतिर गए रातको अन्धकार हुनेछ तापनि अन्धकार तपाईँको निम्ति अध्यारो हुने छैन रात न दिनको उज्यालो जस्तै चम्कनेछ किनभने अन्धकार तपाईँको निम्ति ज्योति जस्तै हो किनकि तपाईँले नै म भित्रका अंग प्रत्यङ्ग बनाउनुभयो तपाईँले मलाई मेरी आमाको गर्भमा रच्नुभयो म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु तपाईँका कार्यहरू अद्भुत छन् त्यो कुरा म पूर्ण रूपले जान्दछु जब अदृश्यमा म बनिँदै थिएँ मेरो रचना तपाईँबाट लुकेको थिएन अनि जब म पृथ्वीको गहिराईमा रचिँदै थिएँ तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देखे मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो त्यसको एउटै कुरा पनि पूर्ण रूप हुन अघि सब लेखिएका थिए हे परमेश्वर मेरो निम्ति तपाईँका विचारहरू कति बहुमूल्य छन् तिनको संख्या कति महान छ तिनलाई मैले गन्ने परेमा ती बालुवाका कणहरू भन्दा बढी हुने थिए जब म बिउजिन्छु तब म तपाईँसँगै हुन्छु हे परमेश्वर दुष्टहरूलाई विनाश गर्नु भए कति असल हुने थियो हे रक्त पिपासु मानिस हो मबाट दूर हो तिनीहरू तपाईँको विरुद्धमा दुष्ट नियतले बोल्दछन् र तपाईँका शत्रुहरूले तपाईँका नाउँको दुरुपयोग गर्दछन् हे परमप्रभु तपाईँलाई घृणा गर्नेलाई के म घृणा गर्दिन र तपाईँको विरुद्धमा उठ्नेहरूलाई के म हेलाको दृष्टिले हेर्दिन तिनीहरूका निम्ति मेरो हृदयमा घृणा बाहेक अरू केही छैन म तिनीहरूलाई मेरा शत्रु ठान्दछु हे परमेश्वर मलाई जाँच्नुहोस् र मेरो हृदयलाई जाँच्नुहोस् मलाई जाँच्नुहोस् र मेरा चिन्ताहरूलाई जान्नुहोस् हे हेर्नुहोस् ममा कुनै खराब चाल छ कि र मलाई अनन्तको मार्गमा डोराइदिनुहोस् आमेन धन्यवाद जय मसीह नमस्कार
0: आदरणीय श्रोता मित्र अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं यसको लागि म आजको वक्ताज्यूलाई धेरै धन्यवाद दिन चाहन्छौ हस्त आदरणीय श्रोता मित्र आजलाई यस कार्यक्रम यति नै अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँले भजन सुन्दै गर्नुहोला म प्रस्तुता धन्ना साइपिन बिदा हुन्छु यहाँको आजको दिन आशिषमय रहोस् धन्यवाद